0: भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपाल भन्दा करिब 71% बढ़ी छ। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गेले देशमा क्यान्सर औषधि आपूर्तिमा कठिनाई देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गेका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गेले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
1: त्रिपन्न चिया उद्योग बन्द, 4 गतेदेखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैरभन्सार अवरोधका कारण चिया निकासी अवरूद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतेबाट सीटीसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 देखि भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैं 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकेपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमता उपयोग, दक्ष जनशक्तिको विकास, जनशक्ति पलायन, साथै पर्यावरण मैत्री उद्योगहरूको व्यवस्थापन र संचालन गर्न समेत उद्योग क्षेत्रमा समस्या रहेको राष्ट्र ब्यांकले जनाएको छ। नेपालको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको छ।
2: एसएमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुक्राज अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गरिएको छ।
2: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ़दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
2: सरकारले स्वचालित मार्ग अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफटीआई को सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ़न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पूँजी 50 करोड़ रूपियाँसम्मको मात्र एफटीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
2: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुङ्गाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय घण्टीघर अगाडि धरना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाण्डुमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिंगो परिवारको सपना जोड़िएको पीड़ा पोखेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अंकले ओह्रालो लागेर 2711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अंकले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। इरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। इरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले दुई पक्षबीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता का केही बुदा र अमेरिकी अधिकारीहरूका दावी बाँचिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाड़ीका खबर। जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासा औलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्सको पासमा गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाको पहिलो गोल थियो। यो सँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
2: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरुदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यवहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानूनी आधार र स्थानीय माटोको सुगन्ध बीच त्रिकोणात्मक सन्तुलन हुन जरूरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अंकमा दुरूस्त उतार्न सक्दैनन्, तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।

0: रानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
2: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
3: मध्य प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्। पूँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38,00,00,000,00,000 रूपियाँको बजेट ल्याएको हो।
4: अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसंग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। नालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिइएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ।
1: नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यसबारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेट बारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चीनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। लाग्यो। हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौं। उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु भएको छ।

0: वित्तमन्त्री खनाल र विदेश मन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधि मण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव,
2: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनुपर्छ र भन्नुपर्छ, त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
0: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाटिन र सिस्प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ़दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरीबन्धुको फैसला साढे दुई वर्षसम्म भएन कार्यान्वयन, सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनाली खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोड़िएको गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला साढे दुई वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ, 5 वर्षसम्म विद्यार्थी भएका निजी विद्यालयले 10%, 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न, असहाय, दलित, जेहेन्दार, अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2.5 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क रूपमा पढ्न पाउने उल्लेख गरिएको छ। त्यस्तै नयाँ पत्रिकाको अर्को खबरमा अघि बढ़ाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
1: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैंक खाता शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। कीर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधी मनपर्छ। विश्वकप शुरू भए यता कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा मेसेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रिपिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाई गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत नौबिसे मल्लेखु सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाईको बारेमा जानकारी लिन कोशिश गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ सभामुखले भन्नुभयो। एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्या करको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्याकरको नेतृत्वको टोली र अल्लोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। यसका करिब 1,000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। यसमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योग प्रयोगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1,000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1,000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाही पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अड्चन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य मुद्दाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026मा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलाम्रीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान 7:45 इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुने। अमेरिकाको मेटलाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यस बेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
0: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश खुशीको कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
3: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
5: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
6: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: साझा खबरमा अब किसानको एकता किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन् यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं
9: यो मलको अभाव छ तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन अब हामीले कमी चाहिँ गरेको छैन द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौ तर किसानले पहिला जस्तै लाइन लाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान हरहरै आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकारको चाहिँ तहमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित र लाई चाहिँ हामी के भन्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहका सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनुभएका मेयर उपमेयर सबैले चाहिँ सबै पालिकाका प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडिएको छ कृषि संस्कृति भएन भने हाम्रो देश र हामी पनि बाँच्दैनौँ भन्ने खालको चाहिँ त्यो चेत चाहिँ अब खुल्नुपर्छ हामी अरूसँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ त्यसकारणले हामीले पैसा हातमा छ म पैसा धेरै कमाएपछि खान्छु म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस् उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ त्यसकारणले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु र
8: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
10: 2.93 खर्ब बराबरको प्रदेशको बजेट पूर्वाधार कृषि पर्यटन र रोजगारी प्राथमिकतामा घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने
8: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रति
11: Celebrating the history and future of Sankhaspa, Radio Sankhaspa, 95.5 MHz.
12: Yuva Radio Sankhaspa. दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाइ खोल्ने,
13: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

प्रदेशको बजेटमा पूर्वाधार र सूचना प्रविधिलाई प्राथमिकता, सत्ता गठबन्धन बीच भागभण्डामा सहमति नहुँदा सुदूरपश्चिमद्वारा मध्यरातमा बजेट सार्वजनिक, काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोग प्रतिवेदन कार्यान्वयनमा सरकारद्वारा 1800 रोपनी जग्गा रोकका, व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति झाँगिँदै फौजदारी न्याय प्रणालीको मूल सिद्धान्तमाथि प्रश्न चिन्ह खडा, 16 वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने बेलायतको घोषणा, र फिफा विश्वकप फुटबलमा स्पेन र केप भर्डे बीच एक एकको बराबरी, अर्को खेलमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्द झूठो लोन एप बनाकर स्कैमिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे व अफर को माध्यम ठगी करने ठगर को बिग बिगी बढ़े होना इसका ठगर सावधान रहो कुछ समस्या पड़े में वा आपू ठगी बैंक में वा नजिके को प्रहरी में खबर करो वित्तीय तथा विद्युतीय माध्यम को कारोबार को सचेतना का लागि सानिमा बैंक द्वारा जारी
1: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा
2: खर्च कटौतीलाई प्राथमिकतामा राखेर प्रदेश सरकारहरूले हिजो आर्थिक वर्ष 2083-84 को आय व्यय बजेट प्रस्तुत गरेका छन्। सुदूरपश्चिममा भने सत्ता गठबन्धनबीच सहमति नहुँदा राति अबेर मात्र बजेट प्रस्तुत भएको थियो। प्रदेशहरूले बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिमले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ़ाएका छन्। आन्तरिक राजस्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै बागमती मधेश र लुम्बिनीले बजेट घटाएका छन्। गत वर्षको तुलनामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनीले आगामी वर्षका लागि चालूतर्फको बजेट विनियोजन घटाएका हुन्। कर्णालीले भने बजेटको आकारसँगै चालू र पूँजी दुवै शीर्षक अन्तर्गतको बजेट बढ़ाएको छ। यसै गरी चालू बजेट घटाए पनि कोशी मधेश बागमती गण्डकी र लुम्बिनीले पूँजीगत बजेट बढ़ाएका छन्। केही प्रदेशले बजेटमै 8-9 जनाको मन्त्री परिषद हुने उल्लेख गरेका छन्। नयाँ सवारी खरिदसँगै सभा सम्मेलन सेमिनार गोष्ठी र इन्धन खर्चलाई निरुत्साहित गरेका छन्। प्रदेशका आवश्यकता र सम्भावना औल्याएर बजेट विनियोजन गरिएका छन्। पुरानालाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रम थपिएका छन्। गौरवका आयोजनासँगै स्वास्थ्य कृषि र पर्यटन प्राथमिकतामा परेका छन्। सूचना प्रविधि र नवप्रवर्तनका कार्यक्रम रहेका छन्। यसैबीच कोशीले 40,44,98,00,000 बजेट प्रस्तुत गरेको छ भने मध्य प्रदेशले 41,13,86,00,000 बजेट प्रस्तुत गरेको छ। बागमती प्रदेशले 66,93,33,00,000 बजेट प्रस्तुत गरेको छ। गण्डकी प्रदेशले भने 32,99,99,00,000 बजेट प्रस्तुत गरेको छ। लुम्बिनीले 37,38,45,00,000 बजेट प्रस्तुत गरेको छ। कर्णालीले 35,39,85,00,000 बजेट प्रस्तुत गरेको छ र सुदूरपश्चिम प्रदेशले भने 37,70,00,000 बजेट प्रस्तुत गरेको छ।
1: यस्तै सत्तारूढ़ दलबीच भागवण्डामा लामो रस्साकसीबीच सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत कार्यक्रमलाई प्रतिपक्षी दलका सांसदले बहिष्कार गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विक्रम सिंह धामीले आर्थिक वर्ष 2083-84 लागि 37,70,00,000 बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन्। चालू आर्थिक वर्ष 2082-83 ल्याएको 33,47,60,00,000 भन्दा आगामी वर्षको बजेट करिब 4 अर्ब बढ़ी हो। मन्त्री विक्रम सिंह धामीले वक्तव्यमा कुल बजेट र बजेटको स्रोत उल्लेख गरे पनि चालू र पूँजीगत बजेट विनियोजनको अंक भने प्रस्तुत गरेनन्। स्रोतका अनुसार बजेट वक्तव्य तयार गरे पनि सरकारले विस्तृत कार्यक्रम तयार गरेको छैन। बजेट वक्तव्यमा मन्त्री धामीले बजेटको उच्च अंक सड़क सुधारका लागि विनियोजन गरेको उल्लेख गरेका छन्। उनले सड़क सुधारका लागि 1,74,79,00,000 विनियोजन गरेका छन्। त्यस्तै उच्च पहाड़ी जिल्ला दार्चुला बझाङ र बाजुरामा भेड़ा पालनका लागि 6,50,00,000 विनियोजन गरिएको छ। त्यस्तै बाजुरा र बझाङमा जलवायु उत्थानशील आयोजनाका लागि 28,50,00,000 छुट्याइएको छ। पर्यटक सहायता कक्ष स्थापना पर्यटन क्षेत्रको विकास कार्यक्रम अन्तर्गत देवा टवी पर्यटन विकास कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गरे। गरिबी दर बढ़ी भएका 6 स्थानीय तह अछामको ढकारी गाउँपालिका र कमल बजार नगरपालिका, डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा पोषण सुधार कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ।
2: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेका 1,869 रोपनी जग्गा रोक्का राख्नु भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2000 52 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताइन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ। उनले भनिन्, अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरिन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन्, अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको जानकारी दिए।
1: चीनको 4 दिने भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले हिजो साँझ चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। त्यसक्रममा चिनिया विदेश मन्त्री वाङले काठमाडौँको हालैको राजनीतिक विकासक्रम र त्यसमा पश्चिमा मुलुकहरूको भूमिकाबारे चीनको बुझाइतर्फ संकेत गर्दै टाढाको नातेदार भन्दा नजिकको छिमेकी राम्रो हुने बताएका छन्। भेटमा सहभागी नेपाली प्रतिनिधिका अनुसार वाङ लगायत चीनिया उच्च अधिकारीले नेपालमा पश्चिमा प्रभावको सन्दर्भ उल्लेख गर्दै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा पनि चासो राखेका थिए। मन्त्री खनालले नेपाल चीनसँगको सम्बन्धमा सुधारमा प्रतिबद्ध रहेको भन्दै चीनिया पक्षलाई आश्वस्त पार्ने प्रयास गरेका थिए। नयाँ सरकारको प्राथमिकता गर्ने क्रममा मन्त्री खनालले जनता केन्द्रित विकास र असंलग्न नीतिमा नेपाल सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री खनालले दिपुलेकका विषयमा नेपाल र भारतबीच छलफल हुनुपर्ने भए पनि भारत र चीनबीच पटक पटक भएका सम्झौताले सीमाको विषयलाई थप जटिल बनाएको उल्लेख गरे। खनालको भनाई उद्धृत गर्दै चीनिया विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ताइवान र तिब्बतका विषयहरू चीनका आन्तरिक मामिला हुन्। नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ र चीनको अहित हुने गरी कुनै पनि शक्तिलाई नेपाली भूभाग कहिले पनि प्रयोग गर्न दिने छैन। कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोग लगायत द्विपक्षीय सम्बन्धका समग्र विषयमा विस्तृत छलफल भयो। भेटपछि खनालले एक्समा भनेका छन्, हामीले जनस्तरको सम्बन्ध विस्तार र दुवै मुलुकको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोरायौं। बैठकमा चिनिया पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा चिनिया कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषयमा चासो राखेको थियो। नेपालको एउटा सक्षम निकायले त्यसको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको र त्यस सरकारको कुनै सरोकार नभएको मन्त्री खनालले जवाफ दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले जानकारी दिएका छन्।
2: एसईईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब 1000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटेका कारण सार्वजनिक गर्न सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ विविध कारण नतिजा स्थगित तर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताए। सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तर पुस्तिकामा विद्यार्थीको उत्तर पुस्तिका नभेटेपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको छ। ग्रेड वृद्धि पूरक परीक्षा अघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेड वृद्धि दिन पाउने व्यवस्था छ। हिजोदेखि देशभर पूरक परीक्षा सञ्चालन भएको छ, तर पुनर्योगको आवेदन दिएका विद्यार्थी नतिजा नआउँदा ग्रेड वृद्धि परीक्षा दिन बाध्य भएका छन्।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबिपिएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 VAT सहित जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पीड पनि सस्तो पनि
2: आदि डायरीमा अब बाँकी प्रसंग एमाले महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनका लागि बनाइएको कार्यदलको सुझावका आधारमा अघि बढ़ने बताएका छन् परिवर्तित परिस्थितिमा अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरण हुनुपर्ने माग बढ़िरहेका बेला महासचिव पोखरेलले कार्यदलको सुझाव अनुसार पार्टी पुनर्गठन गरिने बताएका हुन् पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने
3: अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेका छ आम निर्वाचन 2082 को समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढ़ाउनु पर्दछ भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनिधित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ अहिले पार्टी कुनै निष्कर्षमा पुगेका छैन पार्टी अहिलेको अवस्थामा चाहिँ नयाँ ढंगले अगाडि बढ़नु पर्दछ भन्ने मान्यताका पक्षमा छ त्यो नयाँ ढंगले अगाडि बढ़ने कुराका सन्दर्भमा चाहिँ स्वाभाविक रूपमा पार्टीको कन्सर्न के हो त भन्दाखेरि वैचारिक राजनीतिक र संगठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम चाहिँ गर्नुपर्दछ भन्ने पार्टीको बुझायो आवश्यकता हो
2: पार्टीमा शुद्धिकरण भए मात्र एकता कायम गर्न सकिने उनको भनाइ थियो एमालेभित्र अहिले मतभेद नरहेको दावी गर्दै महासचिव पोखरेलले भने
3: यो एकताबद्ध बनाउनका लागि चाहिँ यथास्थितिमा सम्पर्क छैन त्यसका लागि पार्टीमा शुद्धिकरण आवश्यक छ सुदृढीकरण आवश्यक छ पार्टीमा पुनर्जागरण आवश्यक छ पार्टीको निष्कर्ष शुद्धिकरण आवश्यक छ सुदृढीकरण आवश्यक छ पुनर्जागरण आवश्यक छ यी तीनवटै काम गर्नका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गर्नुपर्दछ पुनर्गठनको कार्ययोजनाका माध्यमबाटै यी तीनवटा उद्देश्यहरू हासिल हुन सक्दछन् र त्यो पुनर्गठनको कार्ययोजना तयार गर्नका लागि पार्टीले एउटा कार्यदल बनाएको छ र त्यो कार्यदलले काम थालिराखेका छन् त्यस अर्थमा अहिले पार्टीभित्र कुनै प्रकारको मत मतामत सहमति असहमति आदि इत्यादि भन्ने खालका कुराहरू भ्रमपूर्ण कुरा हो
2: पार्टीको नेतृत्व छाड्न दबाव बढ़ेपछि एमाले अध्यक्ष ओलीले सचिवालयको निर्णय अनुसार उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा पार्टी पुनर्गठनका लागि कार्यदल बनाएका थिए पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ जसबाट फौजदारी न्याय प्रणालीको मूल सिद्धान्तमाथि प्रश्न उठाएको छ राजनीतिक हस्तक्षेप शक्ति दुरूपयोग र अनुसन्धानमा लापरवाहीका कारण प्रहरीको व्यावसायिक स्वतन्त्रता कमजोर हुँदै गएको विज्ञहरू बताउँछन् प्रहरी प्रशासनले कानून अनुसार निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा राजनीतिक निर्देशन र दबावका कारण नागरिक अधिकार र न्यायिक प्रक्रियामाथि प्रहार भएको प्रसंगसहित कान्तिपुर कर्मी गौरव पोखरेलले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं
4: उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई उपत्यकाभित्रका जघन्य अपराध अनुसन्धान गर्ने कार्यालयको टोलीले 21 जेठमा घरबाटै नियन्त्रणमा लिएको घटना त्यसैको पछिल्लो दृष्टान्त हो प्रधानमन्त्रीलाई म्यासेज पठाएर चेन अफ कमाण्ड मिचेको भन्दै उनलाई नियन्त्रणमा लिइएको थियो कार्यालय ल्याएपछि बल्ल प्रहरीले निष्कर्ष निकाल्यो मुद्दा चलाउन पर्याप्त आधार छैन अन्तत चार घण्टा लामो केरकारपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्करलाई श्रीमती आभा श्रेष्ठको जिम्मा लगायो टेकु स्थित प्रहरी कार्यालय पुर्याउँदा समेत पुष्करलाई कुन कसरमा पक्राउ गरिएको हो भन्ने जानकारी थिएन उनले अनुसन्धान अधिकृतहरूलाई प्रश्न गरेका थिए मलाई श्रम मन्त्रालयको विषयमा ल्याइएको हो कि वाणिज्य वा अर्थ मन्त्रालयको विषयमा अधिकृतहरूले तपाईँलाई थाहा भइहाल्छ भन्दै लामो समय केही बताएनन् बरु हिरासतमा राख्न जरूरी पक्राउ पूर्जीको समेत तयारी गरिरहेका थिए राति फेरि छोड्ने निर्देशन आयो दुई दिनपछि प्रधानमन्त्रीकै व्यङ्ग्यात्मक स्टाटस आयो मलाई पनि राजदूत बन्न छ प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न प्रहरीको यस युनिटले विगतमा गरेका कतिपय कार्यवाही मुद्दा दर्तासम्म पुगेका छैनन् कार्यालयले विद्यार्थीका नाममा अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउन खोजेको आरोपमा 95 शैक्षिक परामर्श केन्द्रमा 3 जेठमा छापा मार्यो 69 सञ्चालक पक्राउ परे अधिकृतहरूका अनुसार शैक्षिक परामर्श केन्द्रलाई वैदेशिक रोजगारीमा पठाउन अनुमति छैन तर मापदण्ड पूरा नगर्ने दर्ता नवीकरण नगरी बिना इजाजत शैक्षिक परामर्श सेवा पूर्व तयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवा सञ्चालन गर्दै आएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो पक्राउ परेका मध्ये त्यस संस्थाका संचालक विरूद्ध मात्र शिक्षा ऐन विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भयो। अधिकृतहरूका अनुसार कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेर ल्याएपछि मात्र मोबाइलको डिजिटल जाँच गरेर प्रमाण खोज्न थालेको थियो। पीड़ितबाट उजुरी समेत नआएको अवस्थामा प्रहरीले सबैलाई मुद्दा चलाउन सकेन। उपत्यका अपराध अनुसन्धान कार्यालयले शैक्षिक पूर्वाधार मन्त्रालयको आदेश भन्दै 28 वैशाखमा दुई निर्माण व्यवसायलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइदिएको थियो। शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडुलाई समातिएको थियो। उनीहरू नागढुङ्गा र धोलीखेल सडक खण्डको निर्माण गर्दै आएका व्यवसायी थिए। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहेका पूर्व डीआईजी हेमन्त मल्ल भन्छन् अहिले जे विषयमा भने सरकारले प्रहरीलाई प्रयोग गरेको जस्तो देखिन्छ जुन सही होइन। ठेक्कापट्टाको काममा समस्या छ भने त्यो हेर्ने निकाय सड़क विभाग होला वा अरू कुनै होला, तर हरेक कुरामा प्रहरीलाई प्रयोग गरेर त्रास देखाउने हो भने सम्बन्धित विभागको जिम्मेवारी के हो? जति बेला यी घटनाक्रम भए त्यस बेला गृह प्रशासनको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मेवारीमा थियो। प्रहरीसँग समन्वयको जिम्मेवारी शाहका प्रमुख स्वकीय सचिव सोम शर्माले गरिरहेका थिए। मन्त्रालयमा अघिल्लो पटक गृहमन्त्री सुदन गुरूङ छँदाकै स्वकीय सचिव जेम्स कार्कीले पनि काम गरिरहेका थिए। प्रहरी उच्च अधिकृतहरूका अनुसार भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समेत प्रहरीसँग समन्वय गर्थे। राष्ट्रपा नेता सुधन गुरूङ मंगलबार फेरि गृहमन्त्री बनेका छन्। उनको अघिल्लो कार्यकालमा पनि प्रहरीले समात्ने र अदालतले छाड्ने क्रम चलिरहेको थियो। एकपटक उनले पत्रकारहरूसँग कुरा गर्दै छाड्न आदेश दिने अदालतप्रति असन्तुष्टि व्यक्त गरेका थिए। 3 वैशाखमा मन्त्रालयमा उनले भनेका थिए, मलाई लागेको थियो सबैभन्दा ठूलो मन्त्री हो, यहाँबाट सबै सुधार्न सकिन्छ, होइन रहेछ, आज भोलि मलाई ठूलो त जज न्यायाधीश लाग्न थालेको छ। गुरूङले कानूनी विषय अध्ययनका लागि छुट्टै टोली समेत बनाइसकेको जनाउँदै अबदेखि त्यस्तो नदोहोरिने समेत बताएका थिए। परिस्थिति कस्तो बनिसकेको छ भने प्रहरीको अनुसन्धान प्रति अदालतले समेत पटक पटक प्रश्न उठाइरहेको छ। अपराध अनुसन्धानको विशिष्टकृत निकाय सीआईबीले पक्राउ गरेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र व्यवसायी शेखर गोल्छा दुवै अदालतको आदेशमा थुनामुक्त भएका थिए। पाण्डेलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धानका लागि भन्दै 29 वैशाखमा पक्राउ गरेको थियो। खराब कर्जा असुलीको विषयलाई आपराधिक विश्वासघातसँग जोडिएको भन्दै बैंकिङ क्षेत्रले आपत्ति जनायो। 4 दिनपछि सर्वोच्च अदालतका न्यायाधीश तारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढ़ाउन आदेश दियो। उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई प्रहरीले बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भन्दै 10 वैशाखमा नक्साल क्षेत्रबाट पक्राउ गरेको थियो। सीआईबीले विज्ञप्तिमा नेपाल तीर्थपत्र बोर्डको प्रारम्भिक जाँचपूछ प्रतिवेदनका आधारमा समेत पक्राउ गरिएको जनाएको थियो। पक्राउ विरूद्ध पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको निवेदन दिइन्। त्यसमा सुनवाई गर्दै अदालतले धितोपत्र ऐन 2063 दफा 104(1)मा कार्यवाही चलाइएका व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भने सम्झाउनु पर्ने कुनै मनासिब कारण भए वा बिगो हानि नोक्सानी भएको देखि ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले आवश्यक धरटी वा जेठा जमानत माग्न र त्यस्तो धरटी वा जमानत नदिए निजलाई थुनामा राख्न सक्ने भनिएको उल्लेख गर्यो।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 मा फ्याट सहित। जानकारीका लागि 01597079 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो छ।
2: रेड बुल बब

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पूँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो। निर्देशिकाले स्थानीय वडाबाटै वैदेशिक रोजगारीबाट फर्केका हरेक श्रमिकको कामको प्रकृति, आर्जन गरेको ज्ञान, सिप, अनुभव, आर्जनबाट प्राप्त गरेको रकम, लगानी गर्न चाहेका क्षेत्रलाई समेत

0: लौ घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: निशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी 1 सङ्खुवा सभा।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
2: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ तार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
4: र 98 19 32 77 75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6667।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
3: र वाट्सएप नम्बर 98 5 20 28 646।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 MHz।
1: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
4: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ, सङ्खुवा सभा।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
6: हुन्छ बाबा, हुन्छ।
10: छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, हैन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 98-42-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-4-38-46-084।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल, 98-615-39-444
16: र 0295-90-155।
17: More style, more design. Total Tailors.
18: आयो सबको घर घरमा।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
20: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघका सभा 95.5 MHz।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
21: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
22: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
23: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
22: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
23: हाम्रा सेवाहरू:
22: दाँत नदुखाई खोल्ने,
23: दाँत भर्ने, दाँतको आकृति गर्ने,
22: दाँतको एक्सरे सुविधा,
23: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
22: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
23: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
22: ध्यान दिनै पर्ने कुरा।
23: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
22: खुल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

पीआरबीटी 01600200011 पीआरबीटी 6052 3503 स्मार्ट सेल का लागि 23870।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 433 47 262,
4: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
6: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 99 520 61 580 र 99 421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, शङ्खुवा सभा।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फले ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशि फल र तपाईँ सुनेका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपाल भरमा कार्यक्रम एकै साथमा प्रसारण भइरहेको छ। यतिखेर हामी खानपारी संखुवा सभामा रहेको रेडियो संखुवा सभा 95.5 MHz नेपाल भरेकै साथ प्रसारित भइरहेका छौं। तपाईँ सुन्दै हुनुहुन्छ ज्योतिष दर्पण कार्यक्रममा। तपाईँले

58 र 98 143 76 1 मा सम्पर्कमा आउन सक्नुहुनेछ। हामीसँग प्रत्यक्ष कुराकानी गर्न आउनुहोला र हामीलाई यतिखेर भेट्नको लागि भने खानपारीको माया यति अठाह भयो, खानपारीले छोड्न सकिएको छैन। किन सकिएन भने हामीले अस्तिदेखि नै हामी रहँदैन होला भनेर भनिरहेका थियौं। भन्दै गर्दा हिजो पनि उपस्थिति ठिकै छ, आज पनि उपस्थिति छ र भोलि बुधबार र बिहिबार पनि हामीसँग 3 गते र 4 गते पनि हामी तपाईँहरूसँग खानपारीमा रहने कुराको जानकारी गराए। अब यो चाहिँ वा अन्तिम हुन्छ कि अब आजको उपस्थिति ठिकै हुने संकेत छ हामीलाई। अब भोलि 3 गते र 4 गतेको उपस्थिति पनि राम्रै भयो भने त्यस पछाडि भने हामी तपाईँलाई पुनः अर्को जानकारी गराउनेछौँ। आज चाहिँ के भने आज र भोलि मात्रै भनिन, आजको लागि त यसै पनि मान्छेहरू आउने तयारी भइसक्नु भएको छ। कति मान्छेहरू तपाईँ आउन सक्नुहुन्छ के भने खेतीबारी छ गुरु आउँदैछौ एक दिन बस्दिनु न भन्नुहुन्छ, म के भन्छु भने तपाईँहरूलाई एकजना पनि सकभर यसपालि नछुटोस्। कतिलाई के भएको छ भने गुरुदेव त गइसक्नु भएको छ अरे भन्ने पनि आवाज भयो, तर हामी गएका छैनौ। खानबारीमा रहेको चाँदनी चुकबाट हामी तपाईँलाई सेवा गरिरहेका छौँ। तपाईँ आउन सक्नुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा भेटेर, विशेष गरी अब यो 3-4 दिन रहेता चाहिँ हामीलाई रेडियोमा निरन्तर सुन्ने कामको व्यस्तताले आउन नभ्याउने र नआई पनि नहुने भक्तहरू आउनु भएको छ। विशेष गरी चिनाहरू बनाउनु भएको छ, चिना टिप्पणी बनाउन हेराउनको लागि हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। त्यसो हुँदा तपाईँ पनि आज बल्ल कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब के बुझ्नु पर्यो भने आज बरु हतार हतार नहिँड्नु होला, अथवा आज यतै यतै छेउछाउतिर हुनुहुन्छ भने 3-4 बजे पछाडि आउनुभयो भने पालो आइहाल्छ, धेरै बेर कुर्नु पर्दैन। र भोलि बुधबार तपाईँ बिहानै आउनुहोला, हामीसँग भेटघाट रहन्छ। पर्सि बिहिबार पनि हामी तपाईँसँग रहन्छौँ। बुधबार र बिहिबार तपाईँसँग प्रत्यक्ष रूपमा भेटेर हामी अनि बल्ल फर्किने तयारी गर्नेछौँ। आजको लागि यिनै जानकारी रेडियोबाट जानकारी गराए। अब पालो रहेको छ आजको कार्यक्रममा अगाडि बढाउने पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल रह्यो, आज असार महिना, आज 2 गते, आज मंगलबार। तदनुसार ईस्वी सन 2026 आज जुन 16 तारीक नेपाल सम्मत 1146 रहेको छ। आज तथलाथ रुद्र नाम संवत्सर, आज श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु शुद्ध ज्येष्ठ शुक्ल पक्ष। सूर्योदयमा आज पवित्र दिन रहेको छ। प्रतिपदा 3:54 बिहानको 6:43 थियो भने यतिखेर भने द्वितीय तिथि प्रारम्भ भइसकेको जानकारी मलाई पञ्चाङ्गबाट देख्न सकिन्छ। त्यस्तै गरी आजको दिनमा हेर्दा आर्द्र नक्षत्र 35:48 साँझको 7:29 रहन्छ। उपरान्त भने पुनर्वसु नक्षत्र गण्डयुग 5:59 बालकरण 30:53 आज आनन्द दिगमा चर युग रहेको छ। आजको दिनमानको समय 34:35 बिहान सूर्योदय 5:10 जाँदा भएको थियो भने सन् सूर्यास्त ठिक 7 बजे रहनेछ। आज चन्द्र उदय हुने दिन हो। आज त्रिपुष्कर युग रहनेछ साँझको 7:29 रात्रिको 4:20 भने त्यस्ता योगहरू रहेका छन्। यो जानकारी सहित भोलिको लागि विशेष तपाईँहरूले कौशिक उत्पत्ति भएको दिन भोलि रम्भा व्रत भोलि हो, महाराज छत्रसाल जन्म जयन्ती, यो विशेष गरी कृष्ण प्रणामी सम्प्रदायमा यो विशेष भोलिको दिन रहेको छ। भोलि 3 गते आज भने मैले तपाईँलाई जानकारी गराए। एकै दिन अगाडि तपाईँलाई जानकारी गराउँदा केही कुरामा सहज होस् भन्ने हिसाबले जानकारी गराएको छु। कार्यक्रममा अब पालो ग्रह गोचरको। सूर्य यतिखेर विशेष गरी सूर्य नाम गरेका ग्रह यतिखेर मिथुन राशिमा रहेका छन्। चन्द्रमा पनि यतिखेर मिथुन राशिमा रहेका छन् भने मंगल मेष राशिमा छन्। बुध ग्रह यतिखेर मिथुन राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन् भने शुक्र ग्रह यतिखेर यहाँ हेर्दाखेरि विशेष गरी कर्कट राशिमा रहेका छन्। शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा प्रस्तुत छ तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि पराक्रमिक दिन छ। तेस्रो चन्द्रमा राम्रै छ तपाईँको लागि, यात्रा पनि सुखद छ, स्वास्थ्यमा पनि ठिकठाकै रहने योग देख्न सकिन्छ। तपाईँको लागि दिनहरू सकारात्मक छन्। उन्नति र प्रगतिको लागि वातावरण राम्रो बन्दै गइरहेको अवस्था देख्न सकियो। अलिकति वृष राशिको भने व्यापारमा भने केही नोक्सानको सम्भावना देखिन्छ। विशेष ध्यान दिनु 12 मंगल भएकाले अलिकति तपाईँलाई रिसको कारण आवेशमा

0: कारण छिटो निर्णय गर्नेको कारणले गर्दा केही काममा भने हताश नगर्दा शुभ हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ भने लामो दूरको यात्राहरूमा पनि सहज हुने युग राशि मिथुनलाई संकेत देखिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। बाह्रौं चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि गराउँछ। स्वास्थ्यमा समस्या हुँदा मन कता कता भाँचिन सक्छ। आजको दिनमा बेचैन हुन सक्छ। प्रेममा बाधा देख्न सकिन्छ। धार्मिक क्षेत्रमा भने मन जान सक्ने योग छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट पनि सफलता हात पर्ने योग देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने युग देख्न सकियो। इष्टमित्रहरूले साथ र सहयोग प्राप्त गर्न सक्ने युग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिबाट कन्या राशिलाई देख्न सकिएको छ भने आजको दिनबाट कृषि र पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने योग छ। सातौंमा मंगल जग्गाको काममा साथ मिल्नेछ। धर्म कर्ममा पनि रुचि वृद्धि रहने योग छ भने आफन्तहरू अलिकति टाढा हुँदा मन बेचैन रहने योगहरू आजको राशिबाट संकेत छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकिएको छ। वृश्चिक राशि हुनेहरूको लागि आज अलिकति चन्द्रमा आठौं परिदिनाले चटपटेको भय झगडा अथवा वाद विवादमा फस्नु पर्ने योग छ। सावधानी हुनु। आज ओम हम हनुमते रुद्रात्मकाय हुम फट मन्त्र जप गर्नु अथवा हनुमान चालिसा सेवा गर्नु। हनुमानजीको पूजा आराधना र दर्शनले पनि केही कुरामा सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। प्रेममा सफलता हुन्छ। आफूभन्दा ठूलो व्यक्तिको आशीर्वादले काममा सफलता मिल्नेछ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ भने मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग रहेको छ भने आजको दिनमा कुम्भ राशिमा भएको राहुले एकदम काठो र पराक्रमिक पनि बनाउने योग रहेको छ। लग्नमा शनि बाह्रौं राहु र धनस्थानमा मंगल तीनटै ग्रह आफ्नो शिर भागमा भएकाले रिस बढ़ी हुन सक्छ। आफूले आफूलाई कन्ट्रोल गर्नु धर्म कर्ममा रुचि वृद्धि गराउनु आजको लागि राम्रो हुन सक्ने योग छ। मान सम्मानमा पनि वृद्धि राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईं भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142673601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी हरेक दिन तपाईहरूसँग 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयास गर्छौं। आज दुईटा कुरा भन्न मन लागेको छ। एउटा कुरा चाहिँ मलाई आज भर्खरै पनि जानकारी प्राप्त भएको छ, कालीकोटको कुरा हुन सक्छ। यो कालीकोटतिर के परम्परा रहेछ भने, जस्तै कोही मान्छे एकदम ध्यान दिएर सुन्नु होला है, यो एकदम तपाईँहरूलाई पनि लाग्न सक्छ मनमा, ए यस्तो पो रहेछ भन्न सक्छ, अथवा कतिलाई थाहा पनि हुन सक्छ। कोही मान्छे 40 वर्षमा अथवा 35 वर्षमा कोही मान्छे झुन्डिएर मर्छ, अथवा चाहिँ कोही मान्छे 40 वर्षमा 45 वर्षमा चाहिँ अकालमा कसैको मृत्यु हुन्छ, खोलामा डुबेर होस्, बिज खाएर होस्, झुन्डिएर होस्, एक्सिडेन्ट पर होस्, अथवा बिरामी पर होस्, जसरी मरे पनि त्यो मान्छेलाई कालीकोटतिर चाहिँ अकालमा मृत्यु भयो, अकालमा मृत्यु भएको मान्छेको काज क्रिया गर्नु पर्दैन भन्ने एउटा परम्परा रहेछ। एकदम ठूलो गलत हो। कर्म चलेको मान्छेको जसरी मृत्यु भए पनि, पोस्टमार्टम भए पनि, ऊ पानीमा डुबेर उसको थोरै भए पनि अंश भेट्यो भने, मानव उदाहरणको लागि खोलामा पस्छ कोही मान्छे, त्यसको खोलामा 20 दिन पछाडि लास भेटियो, सम्भव आफ्नो अनुहार ठ्याक्क चिन्ने मात्रै भेटियो, अरू एकदम धेरै कुरा चाहिँ टुक्रा टुक्रा भइसकेको भएर कुरो गरौँ होइन, मान्छेको यो मेरो मान्छे हो है भन्ने भेटेपछि त्यो दिनसम्म काज किरा भएको छैन, खोजी जारी भइरहेको छ भने त्यो सानो एउटा अंश जे भए पनि ल्याएर त्यसलाई चितामा राखेर रा, त्यसलाई दाह संस्कारको विधिद्वारा चाहिँ गर्नुपर्छ हेर्नुहोस् है। अनि त्यो गरिसकेपछि के हुन्छ भने, त्यो गरिसकेपछि त्यसको कास्किरे गर्नु पर्दैन रे, के हुन्छ अरे भन्ने एउटा कालीकोटतिर आज मलाई फोन आएको थियो एक बिहानै, तर मैले उहाँलाई भने सबै कर्म गर्नुपर्छ, झन् कर्म पुगेको बरु 2-3 वर्षको बालकहरू मृत्यु भयो, कतै हरायो, कतै भेटियो भने बरु त्यसलाई त्यतिकै यसो माटोमा पुर्दा हुन्छ, तर कर्म पूरा भएको मान्छेको चाहिँ संस्कार मान्दाखेरि चाहिँ विशेष गरी दाह संस्कारै कर्महरूद्वारा गर्दा राम्रो हुन्छ। यो कुरा भयो। अर्को कुरा भन्छु, आज शङ्खोपसभामा छु, खानपारीमा हामी चाँदनी चोकमा तपाईँहरूसँग भेटघाट भइरहेको छ होइन। अब एउटा कुरो के छ भने, यहाँ तपाईँहरूसँग भेटेर हामीले चिनाहरूलाई के भयो भने, प्रायःको चिना कता कता कोही कोहीको चिना बिग्रिने पनि देखियो, त आफ्नो ठाउँमा भइहाल्यो, अनि कोही कोही चाहिँ चिना राम्रो छ, लेखाइ राम्रो छ, लग्न पनि मिलेको छ, नमांस पनि मिलेको छ, नाम पनि मिलेको छ, तर यताका गुरुबाहरूले के गर्ने परम्परा रहेछ भने, चिना जस्तै कसैलाई शनि ग्रह लाग्यो, राहु ग्रह लाग्यो भने घरमा पण्डितजी बोलाउँदाखेरि, ग्रह शान्ति गर्दाखेरि, त्यो त्यहाँ आउने पण्डितजीले के गराउँदो रहेछ भने, त्यो गुरुले लो यहाँ खै हजुरको चिना ल्याउनु त भन्ने, अनि ल्याएर थालमा राख्ने हो कि टपरीमा राख्ने हो कि, अनि त्यसलाई कुश पानीले त्यहाँ छर्किने रे, अनि अक्षता चन्दनहरूले पूजा गर्ने रे, फूलले पूजा गर्ने, अह यो होइन है, यो परम्परा होइन, यो कहीँ लेखेको छैन। मान्छेको एउटा के हुन्छ भने, कोही व्यक्तिको पूजा हामी गरिन्छ भने त्यसको छुट्टै नियम हुन्छ क्या, पूजा भनेको पानी छर्किनु मात्रै पूजा हुँदैन, म यसमा जोड्न चाहे तपाईँलाई, चिनामा पानी हाल्ने, चिनामा फूल अक्षता राख्ने, अबिर चन्दन राख्ने काम नगर्नु होला कृपया, किनभने हामी के भन्छौँ भने, गाईको पूजा गर्ने भन्छौँ होइन, गाईको पूजा भनेको हरेक दिन मिठा मिठा घाँस, मिठा मिठा खोले, बस्ने ठाउँ एकदम ओबानो होइन, उसलाई गाली नगरिकन नकुटिकन सम्मानजनक उसलाई चाहिँ पालन पोषण गर्नु सबैभन्दा ठूलो पूजा गाईको हुन्छ। तुलसीको पूजा हामी कसरी गर्छौँ भने, मैले प्रायः ठाउँमा देखेको छु, तुलसीको मुठ भत्किसकेको छ, न त्यहाँ एउटा कलश राखेर जल फेर्ने गरिया छ, न एउटा त्यहाँ दियो बाल्ने गरिया छ, अनि एकादशीको दिन एक दिन आयो, एक मुठी रुवाको बत्ती ल्यायो अथवा धागोकै ल्यायो, धागोको त बाल्न हुन्न भन्छु म, ल्याएर चाहिँ अनि त्यो सिन्के धुप ल्यायो, अनि त्यसले बालेर चाहिँ बिचेर त्यो तुलसीको फेदमा राखिदिएपछि त्यो तुलसी मर्छ, त्यसरी पूजा हुँदैन। तुलसीको पूजा बेलैमा मठहरूलाई सुरक्षित बनाउने, तुलसीमा जल राखिदिने, मल राखिदिने, चोखो मल, गाईको गोबर भन्दा तुलसीमा सगुवा अरू केही नहाल्नु, बरु तराईतिर हुनुहुन्छ गाई छैन भने बरु पिनालाई थोरै पानीमा घोलेर त्यसरी राखिदिनु होला। तुलसीको पूजा गोडमेल र जल र पानीले हुन्छ भने, गाईको पूजा खानपिनमा उसलाई नकुटिकन राखेर सम्मानजनक राख्यो भने पूजा हुन्छ। मान्छेको पूजा कसरी हुन्छ हामीले भन्ने गर्छौ नि, मैले कतै ठाउँमा बुढाबुढी हेराउन आउनुहुन्छ, अनि मैले भन्छु तपाईँले अलिकति श्रीमतीलाई गाली गर्नुहुँदो रहेछ, श्रीमतीलाई गाली गर्ने मान्छेको घरमा धन सम्पत्ति आउँदैन, तपाईँले आजदेखि श्रीमतीलाई पूजा गरेर राख्नुहोस्, तपाईँ घरमा धनवृद्धि हुन्छ, कमाएको पैसा टिक्छन् भन्छ, अनि उहाँ हाँस्नुहुन्छ र मैले भोलिदेखि बुढीले आरती गर्नु गुरु भन्नुहुन्छ। त्यो मान्छेको पूजा आरती होइन, मान्छेको पूजा भनेको सम्मानजनक हिसाबले उसलाई बोल्नु, उसलाई चाहिँ त्यो हिसाबको एउटा प्रेम दिनु, उसलाई चाहिँ भावनाले चाहिँ उसलाई माया गर्नु नै सबैभन्दा ठूलो पूजा हुन्छ। त्यसै कारणले गर्दा छिनालाई पानी छर्किने, अक्षता छर्किने, अबिर छर्किने काम कदापि नगरौं। हो, चिनालाई पूजा गर्ने पर्छ, चिनालाई कहिले कहीँ पूजा गर्न मन लाग्यो भने ओबान फूलले यसो राख्ने एउटा मन्त्र पढ्ने क्या, चिना खोल्दाखेरि एउटा मन्त्र पढ्नु भन्छ क्या शास्त्रले। त्यो चाहिँ के हो भने तपाईँको चिना खोल्दा तपाईँको ग्रहहरू सबभर सकारात्मक होस्, तपाईँको चिना भएका हाम्रा हामीले पढेका ज्ञानहरू पनि हामीलाई सहजै खुलेर तपाईँकोमा तपाईँको चिना भएको कुण्डलीहरू सरर देख्न पाऊ भनेको चाहिँ कुनै एउटा शुद्ध मन्त्र होइन, तपाईँले मन्त्र पढेर चिनाहरू खोल्नुभयो भने सकारात्मक ऊर्जा आउँछ, हामीले पढेका कुराहरू सबैजना देखियो भने राम्रोसँग तपाईँको भविष्यको बारेमा मार्ग निर्देशन गर्न सकिन्छ भनेर पूजा गर्ने परम्परा हो है। मैले आज के भने एउटा कास्कीको बारेमा भने कर्म पूरा भएको मान्छेको फेरि पनि अर्को कुरो भन्छु, अहिले मैले अलिकति भन्न बिर्सिएछु। कर्म पूरा भएको मान्छेको चाहिँ दाह संस्कार गर्नै पर्छ। कोही मान्छे हरायो, यो मान्छे मरेकै हो भने कम्फर्म भयो भने बरु त्यसको चाहिँ पुतला बनाएर ल्याएर भए पनि चितामा दाह संस्कार गरेर बल्ला क्रिया गर्नु भन्छ हाम्रो शास्त्रले। यतिकै अलु त्यो मरेछ आधै क्रिया गर्छ भन्दा पाइएन, त्यसको चितामा गएर पुरै संस्कार गरेर अनि बल्ल घरमा आएर त्यसको कुशको एउटा शरीर बनाएर जलाएर अनि बल्ल घरमा आउनु भन्छ शास्त्रले। त्यसो भएको हुँदा तपाईँ हामी यो संस्कारबाट नभुलौं, गुरुहरूले पनि चिनालाई सकभर पानी हालेर पूजा नगरिदिनु, सबैलाई भन्न खोजे होइन, माफ गर्नुहोला, कोही कोही अलिकति क्या के भन्ने अब नजान्ने मान्छे भन्ने कि अब अलिकति बढी चाहिँ तपाईँलाई पूजा भनेपछि त अलिकति कुरो कम बुझ्या हो कि जस्तो लाग्छ मलाई। जे भए पनि यसरी कर्महरू नगरौं, यो कुराको जानकारी गराएं। हामी तपाईँसँग नियमित रूपमा तपाईँको बारेमा विशेष जानकारी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी हरेक दिन तपाईँसँग भएका विभिन्न जिज्ञासा र समस्याको समाधानहरू गर्ने प्रयासमा हामी लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणमा कोही जिज्ञासु देखेर लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। र अर्को कुरो भनिहाल्छु, खाँचबारीमा आज पनि बसियो, भोलि पनि र पर्सिसम्म, आज भोलि पर्सि पक्का बस्नुहुन्छ, अलिक छिट्टै गरेर आउनुहोला, धेरै मान्छेलाई थाहा रहेन रहेछ, धेरैले फोन गरेर बस्नु है भन्नुभएको छ, हामी तपाईँलाई पर्खेर बसेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे।
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: बझाङदेखि ममता धामी।
0: बझाङबाट नाम के भन्नुभयो?
1: ममता धामी।
0: ममताजी कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ?
1: सेरोफेरोबाट गुरु।
0: रेडियो सेरोफेरोबाट सुन्दै हुनुहुन्छ अहिले?
1: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2072 साल माघ महिनाको 25 गते सोमबारको राति 3 बजे गुरु।
0: ठ्याक्कै 3 बजे हो?
1: ठ्याक्कै 3 बजे।
0: भोलिपल्ट के बार थियो?
1: मङ्गलबार।
0: कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा।
0: भनेको यो सोमबारको राति मङ्गलबारको बिहान भनेको 25 गतेको राति 26 गते बिहान हो?
1: हजुर हजुर।
0: 2072 सालको माघको 25 गतेको राति 26 गते बिहान हुने बेला 3 बजेको जन्ममा जसको जन्म भए पनि धनिष्ठा नक्षत्रको दोस्रो पावबाट नाम आउँछ, गीबाट गिरिधर नाम आउँछ, मकर राशि हुन्छ, प्रतिपदाको दिनमा जन्म भएको छ है।
1: हजुर हजुर।
0: लग्न रहेको छ वृश्चिक लग्न, लग्नको मालिक हो मंगल, 12 गएर बसेको छ, यसलाई अलिकति रिसा प्रविधि भन्छन्। लग्नमा शनि भन्ने गएर बसेको छ, यो लग्नेश द्वादश स्थानमा गएर बसेको छ, रिस्क धेरै कडा हुन्छ। कालसर्पयोग परेको छ, कालसर्पयोगको शान्ति गराउनु, कालसर्पयोग पर्यो भने बुवा आमाको धेरै झगडा पर्छ, कालसर्प मान्छेलाई धेरै संघर्षमा लैजान्छ, कालसर्प भनेको एकदम क्या बिग्रिने योग हो है। अब तपाईँले कालसर्पको शान्ति गर्ने, गुरुचण्डलीको शान्ति गर्ने, विफै भएर उपास्ने, माङ्गलिक परेको छ अलिक पछि दोस्रो विवाह नहोस् भनेर आँखको बोर्डसँग विवाह गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: पढाइमा कस्तो छ गुरु?
0: पढाइमा एकदमै कमजोरी छ बच्चाको, एकदम कमजोरी. रिस मात्रै गर्ने भनेको कसैले नमान्ने, कसरी पढ्छ त? अब यो बच्चालाई चार वर्षबाट फेरि राहु भन्ने कुरा चलिरहेको छ 22 वर्षसम्म. राहुले राहु विद्यानाशाय सर्वनाशाय राहवे, राहुले विद्यालय विशेष नाश गर्छ, धेरै कामहरू बिग्रिन्छ, संगतहरू बिग्रिन्छ. राहु यसै पनि सकारात्मक ऊर्जा होइन, नकारात्मक प्रभाव र ऊर्जा भएको ग्रह हो. त्यस्तो भएको होला, तपाईँले विशेष ध्यान दिनु है त. घरको बारेमा, वास्तुको बारेमा ठिकै छ. ग्रहहरू बिग्रेका छन्, शान्तिहरू गर्नु, ग्रहका पूजा पाठहरू गर्नु राम्रो हुन्छ है. हस्, अहिले छुट्टिन्छु. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ. हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौँ. लामो समयदेखि हामी तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ. हामी हरेक दिन तपाईँहरूसँगका विशेष कुराकानी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा छौँ. कोही जिज्ञासु यतिखेर फेरि पनि लाइनमा आइसक्नु भएको जानकारी प्राप्त छ. कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु. राधे राधे हजुर. हे भगवान् प्रभु. राधे राधे. कोही हुनुहुन्छ? हजुर हजुर. राधे राधे हजुर.
2: हजुर राजे राजे. हजुर राजे.
0: राधे राधे. कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: म विनोद तामाङ भन्ने म त्यो गुरु.
0: विनोद तामाङ. विनोदजी कहाँदेखि बोल्दै हुनुहुन्छ यतिखेर?
2: म तिनजुने भने गुरु.
0: हजुर.
2: तिनजुने भने गुरु.
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तिनजुरेमा?
2: मैले तिनजुरे गुरु अनि बज्ने पात्र हो.
0: हजुर. त्यही त, कुन रेडियोबाट तपाईँ कार्यक्रम ज्योतिष दर्पण सुन्ने गर्नु भएको छ?
2: ए मैले बल्जी भात भनेको गुरु.
0: कुन रेडियो अरे?
2: बल्जीभात.
0: बरदिवास अरे.
2: हजुर हजुर गुरु. हजुर
0: बरदिवास भनेको चाहिँ कहाँ हुनुहुन्छ? कुन जिल्लामा हुनुहुन्छ तपाईँले?
2: हजुर.
0: कुन जिल्लामा हुनुहुन्छ तपाईँले?
2: म अहिले चिउन जोडी भएर हो.
0: हजुर हजुर.
2: मैले तिन जुने भएर गुरु.
0: तपाईँले खै कुरै बुझ्नु भएन. हजुरले अहिले कुन जिल्लामा हुनुहुन्छ? जिल्लाको नाम भन्नुहुन्छ तपाईँ?
2: म अहिले तिन जुने भएर गुरु. तिन जुडी.
0: जिल्लाको नाम भन्नु न.
2: तिन जुडी भएर हो गुरु.
0: मेरो आवाज सुन्नु भएको छैन हो?
2: अनि गुरु आगे म चुन्दैन त गुरु.
0: तपाईँ कुन जिल्लामा हुनुहुन्छ अहिले त भन्नु न मलाई पहिले.
2: म तिन जोडी भएर गुरु अहिले.
0: तपाईँलाई आफ्नो जिल्लाको नाम थाहा छैन हो?
2: थाहा छ त गुरु. म तिन जोडी भएर तिन पाचन भएर गुरु. तिन पाचन
0: सिन्धुली जिल्ला हो?
2: हजुर हजुर गुरु. हजुर.
0: ए सिन्धुली जिल्लाको तिन पाटन भन्ने ठाउँमा हुनुहुन्छ?
2: हजुर हजुर.
0: कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम?
2: म अहिले रेडियो बर्दिवासबाट
0: सुन्नुहुन्छ. कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: म अहिले आफ्नो बारेमा गुरु.
0: साल महिना गते सन् भन्नु त?
2: 2053 साल. 58 गते.
0: साउन महिनाको 28 गते. के बार थियो साउन महिनाको 28 गते?
2: सोमबार.
0: सोमबार कति बजे?
2: दिउँसो 3:30 बजे गुरु.
0: 3 बजेर कति मिनटमा?
2: 30 मिनट.
0: 3:30 मिनटमा. कुन जिल्लामा भयो जन्म चाहिँ?
2: म यो चुनजुली मान्ने नै हो. जिल्ला नै हो
0: सिन्धुली जिल्ला नै हो.
2: हजुर हजुर.
0: यहाँबाट हेर्दाखेरि तपाईँको 53 सालको जन्म श्रावणको 28 गते 3:30 बजेमा दिउँसो जन्मिनु भयो. राशिको नाम तपाईँको तिष्य नक्षत्रको पहिलो पावबाट नाम जुरु छ. हुबाट होतराज नाम आउँछ, कर्कट राशि हुन्छ. श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशीको शान्ति गराउनु सबैभन्दा. यो चतुर्दशीले मान्छेलाई सङ्घर्षमय एकदम अशुभ बनाउँछ. चतुर्दशी शान्ति गर्दा सुनको सानो टुक्रोलाई चाहिँ साँडे सम्झिएर त गुरुहरूले गर्नुहुन्छ, साँडेको पूजा गर्नुपर्छ. अनि साँडेमाथि शिवजी रहेको परिकल्पना गरेर डम्बरू सहितको शिवजी बसेको कल्पना गरेर त्यसलाई पूजा गर्ने विधि पद्धति हुन्छ गुरुवारलाई राम्रोसँग जानेका गुरुवारलाई सिकाउनु भनेर गराउनु होला। अर्को कुरा चन्द्रमा आठौं छ, अलिकति आयुमा थोरै दोष लाग्छ। दैनिक रूपमा हनुमान चालिसाहरू पाठ गर्ने, हनुमानका कवचहरू धारण गर्ने, सातौं मांगलिक छ। वैवाहिक जीवनमा विवाहमा धेरै धोका पाइन्छ, पत्नी दुईटी हुन सक्छन्, तीनटी हुन सक्छन्, अथवा रोगी हुन सक्छन्। के भयो भन्नु त?
2: ए गुरु गुरु म त अहिले अपाङ्ग छ गुरु, म अपाङ्ग अहिले गुरु, म त अपाङ्ग छ गुरु अहिले त।
0: बिहे भयो कि भएन?
2: ए अनि बिहे भएर पनि अनि बच्चा भयो गुरु, छोरा भयो
0: मलाई। पत्नीसँग राम्रै छ?
2: होइन हजुर गुरु, अनि
0: हजुर
2: ए गुरु अहिले त्यो छोरा त गुरु मेरो छोरा छ।
0: त्यही त पत्नीसँग राम्रै छ
2: गुरु, पछि छ अनि अहिले राम्रो गुरु, अहिले पछि पछि गएर के हुन्छ गुरु?
0: मांगलिक परेको छ, यसले कहिले कहीँ बिगार दिन सक्छ, विशेष ख्याल गर्नु। अर्को कुरा के हुन्छ भने तपाईँको चन्द्रमा आठौं भएको मान्छेलाई बीचमा त्यस्तो केही त्यही त बीचमा केही घटनाहरू घट्ने, अपाङ्ग बन्ने खालको युग छ तपाईँको। यो आठौं चन्द्रमा हुने मान्छेलाई मरे तुल्यको कष्ट मिल्छ। मैले भन्ने गर्छु नि, कता कता हामीले पढ्दाखेरि आठौं चन्द्रमा भएको मान्छेको अकालमा मृत्यु हुन्छ भनेर पढ्यौं, तर वास्तवमा के हो भने मृत्यु नभएर पनि मृत्यु समानको कष्ट प्राप्त हुन सक्ने सम्भावना भएकाले तपाईँले विशेष ध्यान दिनु, यसलाई ग्रहको शान्ति स्वस्ति पूजापाठहरू गर्नु, हनुमान कवचहरू लाउनु भन्ने गर्छौ हामी, पूर्णिमाको दिन व्रत बस्ने भन्ने गर्छौ। अहिले तपाईँको अवस्थामा संकटा भन्ने ग्रह चलिरहेको छ, यो संकटा तपाईँको लागि 25 वर्षदेखि चलेको हो, अलिकति ग्रहहरू बिग्रिएको छन् है, 5 वर्ष 6 वर्षदेखि ग्रह धेरै बिग्रिएको छ है त।
2: गुरु मेरो अहिले खोटा पनि चल्दैन गुरु, म त अहिले धेरै बजा भयो गुरु, गुरु म त अहिले फलामा थियो गुरु, त्यही भएर
0: गुरु अनि त्यही त तपाईँलाई अहिले सङ्कट चलेको छ। 5 वर्ष भयो तपाईँको खुट्टामा समस्या आएको?
2: 5 वर्ष होइन गुरु, म त चाहनेदेखि हो गुरु, चाहनेदेखि भन्दाखेरि 9 महिनादेखि हो गुरु, म 9 महिनादेखि हो गुरु तपाईँको।
0: ए तपाईँलाई अब यो आठौं चन्द्रमाको प्रभाव परेछ, अब जे भए पनि ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने, पत्नीसँग झगडा नगरिकन बस्नु राम्रो हुन्छ है त।
2: ए गुरु अनि
0: मांगलिक परेको छ, बिस्तारै बोल्ने प्रयास गर्ने, अहिले छुट्टिन्छु। राधे राधे
2: गुरु।
0: हजुर
2: छोराको तम्या त कति हुन्छ गुरु? छोराको
0: हजुर हजुर
2: छोराको चन्दनमा कति हुन्छ गुरु? हाम्रो छोराले मलाई कति माया गर्नुहुन्छ?
0: छोराले माया गर्नुहुन्छ, छोराको चुनाव पनि हेराउनु होला तपाईँको। त्यसो तपाईँ अलिकति अपाङ्ग हुनुहुन्छ, अलिकति तपाईँलाई अशक्त हुनुहुन्छ भने दिउँसो फोन गर्नु होला, म बर्दीवास रेडियो सुनेर फोन गर्ने मान्छे हो, म अलिकति मेरो स्वास्थ्यमा समस्या छ, मेरो चुनाव हेरिदिनु भन्नुहोला। अहिले हामी खानबारीमा छौँ, 5-7 दिन पछाडि फोन गरेर हेर्नु, म तपाईँको टिकट नकाटिकन चुनाव हेरिदिनेछु है त। हजुर है त, अहिले छुट्टिन्छ ल। राधे राधे
2: राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कार्यक्रम एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु हामी खानबारीबाट यतिखेर हजुरहरूसँग बोलिरहेका छौं। खानबारीमा आज 2 गते भयो, आज मंगलबार भयो, आज पनि हामी बस्यौं, भोलि 3 गते र 4 गते पनि हामी अनिवार्य रूपमा बस्ने भयौं। तपाईँहरूलाई आउन मन लागेको खण्डमा आउन सक्नुहुन्छ, हामीलाई भेटघाट गर्न सक्नुहुन्छ भन्दै छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिन कि आफ्नो दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हमारा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढ़वटी आएका ज्योतिष विद्या का बारे में बहुत ही जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्या का बारे में जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटर का माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्र का बारे में सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं प्रत्यक्ष रूपमा तपाईहरू सुन्न भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराहरूलाई हामी जोड्ने प्रयास गर्छौं। हरेक दिन हामी तपाईहरूसँग कुराकानी गर्दै 8 बजेबाट 9 बजेसम्म 1 घण्टाको समय तपाईहरूलाई दिएका छौं। हामी तपाईँका केही जनगुनासाहरू भए हामीलाई म्यासेजमा लेखेर पठाउनुहोला, फोन लागेन भने वाट्सएपमा पठाउनुहोला, हाम्रो फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट लेखेर पठाउनुहोला, अथवा हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पनि पठाउनुहोला। हामी त्यसका लागि भोलि सबैको कमेन्टहरू म्यासेजहरू पढ्नेछौ। आज चाहिँ सिधा फोनमा कुराकानी गरौं। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? अलि आवाज बुझिन हजुर, भोजपुर चाहिँ बुझेँ मैले, अरू बुझिन हजुर। ए हजुर, भन्दै थिएँ फोन डिस्कनेक्ट भयो। हामीसँग प्रत्यक्ष कुराकानी गरेर माफ गर्नुहोला, कतिलाई फोन कस्तो कनेक्ट भयो अनि फेरि डिस्कनेक्ट भयो भनेर दुःख लाग्न सक्छ। तपाईँहरूलाई हाम्रो कारणले होइन, तपाईँहरूले कहिलेकाहीँ प्राविधिक समस्यामा पनि गडबडी आउन सक्छ, त्यसो भएको होला तपाईँहरू विशेष ध्यान दिनुहोला। र अर्को कुरा, हामी खानबारीको चाँदनी चोकमा रहेका छौँ, आजभोलि त्यस्तो भिडभाड छैन, 4 जना 5 जना 6 जना मान्छे चाहिँ हामीसँग दिनमा आउनु भएको छ। अब हामीले एकजनाको लागि पनि मैले तपाईँहरूलाई कुरेर बस्नुपर्छ, त्यस्तो भएको होला तपाईँहरू हामीसँग सम्पर्कमा आएर प्रत्यक्ष भेट्न पनि सक्नुहुनेछ। खानबारी शङ्खुब सभा चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोमा रहेको होटल होराइजनमा हामी आज मंगलबार पनि छौं, भोलि बुधबार पनि रहन्छौ र पर्सि बिहिबार पनि रहने कुराको जानकारी गराए। त्यसपछि चाहिँ आज त मान्छे यसै आउनुहुन्छ मलाई थाहा छ, भोलि र पर्सिको उपस्थिति तपाईँहरूले साँच्चीको खोज्नु भएको रहेछ भने 5-7 जना 5 जना आउनुभयो भने हामी तपाईँलाई पालो बिने क्या, पालै आजबाट त्यस्तो कुर्नै पर्दैन, आउने बित्तिकै पालो आइहाल्छ। भोलि र पर्सिमा झन् पालो खुल्ला हुन सक्छ आजभन्दा, भोलि भोलि पनि आउनुहोला, पर्सि पनि आउनुहोला, त्यसपछि चाहिँ हामी तपाईँहरूलाई रहने नरहने भन्ने कुराको अझ जानकारी गराउँछौ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, स्वागत गरिहाले। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर बजाङबाट, नाम के भन्नुभयो?
1: दलबहादुर धामी।
0: दलबहादुर धामी, के छ दलबहादुर जीको खबर? रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर दलबहादुर जी? सेरोफेरोबाट सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2061 साल 9 महिना 13 गते मंगलबार।
0: 61 सालको 9 महिनाको 13 गते तपाईँले एकचोटि फोन राखेर समयहरू सबै मिलाएर कपीमा लेखेर फोन गर्नु है त।
1: 61 9 महिना 13 गते
0: हजुरले फोन राख्नुहोला अनि फेरि मलाई पछि साल महिना गते समय कपीमा लेखेर फोन गर्नुहोला। तपाईँले भनेको मिलेन अहिले छुट्टिन्छु। राधे राधे।
1: 61 9 13 मिलेन गुरु?
0: मैले के भने तपाईँलाई फेरि फोन राखेर सुन्नु म के भन्छु है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, निरन्तर फेरि पनि जानकारी गराए, कतिलाई अप्ठ्यारो लाग्न सक्छ तर सहज तपाईँलाई बनाओस् भनेर हामीले सबै कुराको नियम ल्याएका हौ। साल महिना भन्दा वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत भनेर महिनाको नाम भन्नुपर्छ। मलाई 1 महिना 2 महिना 9 महिना मैले महिना कुन महिना भने होइन, कुन महिना भनेको चाहिँ के हो, वैशाख जेठ नाम भन्नु भने हो, कति महिना भने भनेको छैन नि। त्यसो भएको होला तपाईँहरूले एकदम क्या कार्यक्रमलाई ध्यान दिनु भएन भने, तपाईँले कुरो बुझ्नु भएन भने तपाईँले हाम्रो कुराकानी हुन सक्दैन। कार्यक्रम सुन्दै हुनुहुन्छ कति वर्षदेखि अनि कपीमा लेख्नु भएको छैन भने फोन नगर्दा हुन्छ, किनभने हामी तपाईँको फोन डिस्कनेक्ट रहन्छ अनि कुराकानी हुन गाह्रो हुन्छ। नरिसाउनु होला कोही पनि भन्दाखेरि एकदम क्लियर रूपमा तपाईँले हामीलाई बुझ्ने भाषामा बोल्नु होला, मैले बारम्बार अनुरोध गरिरहेको छु। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरेर। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? दारचुलाबाट, नाम के भन्नुभयो?
2: रेणु माता।
0: रेणुजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
2: लिपुलेखबाट
0: सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: मेरो श्रीमानको बारेमा गुरु।
0: कति सालमा जन्मिनुभयो श्रीमान?
2: 2045 साल
0: कुन महिनामा?
2: असोज महिना 1 गते।
0: असोज कि असार भन्नुभयो?
2: असोज।
0: असोज महिनाको 1 गते के बार थियो?
2: 1 गते शनिबार।
0: कति बजे?
2: 9:35 गुरु।
0: 9:35 बिहान कि बेलुका?
2: बेलुका।
0: बेलुका बासाको 9:35 होइन? दार्चुलामै भयो कि श्रीमानको अन्तै भयो जन्म?
2: दार्चुलामा गुरु।
0: 45 सालको असोजको 1 गते 9:35 अनुराधाको चौथो पावमा नेत्र प्रसाद नाम आउँछ अथवा नेत्रमणि अनि वृश्चिक राशि हुन्छ। यतिखेर हेर्दाखेरि अब के राख्नुभयोसँग भएन नि, तपाईँलाई मैले यतिखेर नेपालभरबाट गुन्जिरहेको छ, यतिखेर हामीसँग 50,000-100,000 गुरुबाहरूले चिना हेरेको हामीलाई सुन्नुहुन्छ, लाखौं लाख 40-50 लाखले कार्यक्रम सुन्नुहुन्छ यतिखेर एकैसाथमा, त्यहाँ भनिरहेको छु मैले 45 सालको असोजको 1 गते जन्मेको हो, 9:35 जन्मेको हो, साँझ हो भने नेत्रमणि नाम आउँछ। अब अरूले के राखेसँग सरकार भएन, अरूले बिगार्न सक्छन् होइन?
2: हजुर।
0: त्यो पहिलेको नाम बिग्रियो क्या?
2: हजुर।
0: अब यो नाम चाहिँ नेत्रमणि नाम आउँछ, ग्रह शान्ति गर्दा पूजा पाठ गर्दा नवीन भन्नुभयो भने कुरो बिग्रिन्छ, त्यही भएर ग्रह शान्ति हुँदैन, त्यही भएर तपाईँको केही काम बन्दैन क्या, नामै अशुद्ध छ, तपाईँको चिना नै अशुद्ध छ, अनि तपाईँको चाहिँ गुरुबाले गरेको कसरी चाहिँ शान्ति हुन्छ भन्नु त। त्यही भएर आजदेखि नेत्रमणि नाम आउँछ, राज्यिक परेको छ, सरकारी जागिर, पैसा कमाउने जमाउने राम्रो योग छ, उन्नति प्रगति धेरै राम्रो भएको छ है, हात्तिनु पर्दैन, धेरै कुरामा राम्रो भएको योग देखिन्छ, ग्रह ठिक छन्, पति पत्नी बीचको सम्बन्ध पनि राम्रै छ, नराम्रो छैन, यतिखेर जागिर खाने पैसा कमाउने पनि राम्रै छ, यतिखेर ठ्याक्कै 38 वर्षमा हुनुहुन्छ तपाईँको श्रीमान, शुक्र भन्ने ग्रह, भ्रामरी भन्ने ग्रह छ, यो भ्रामरीले एकदम मन चञ्चल गराउँछ, बसिरहेको ठाउँबाट स्थानान्तरण, ठाउँ परिवर्तन, घर अर्को बनम बनम लाग्ने खालको योग परेको छ, जग्गाहरू जन्ने योग पनि आएको छ, भाग्यमा नै हुनुहुन्छ, त्यस्तो अशुभ ग्रहहरू केही पनि छैन, के छ विशेष जिज्ञासा राख्नु छ?
2: सरकारी जागिर त खानु भन्नुहुन्छ गुरु, कहिले पनि हुँदैन, के हुन्छ सक्का छ त के सरकारी जागिर कस्छ?
0: मैले के भने ग्रहहरू बिग्रेको थियो, अब यो ग्रह शान्तिहरू गर्नु 30 वर्षसम्म त संकट थियो, तपाईँले शान्ति नै गर्नु भएन, अनि तपाईँ कसरी काम बन्छ भन्नु त?
2: अगाडि अघिल्लो सालमा त शनि गर भनेर शान्ति गर्नुभयो गुरु,
0: अब तपाईँको अघिल्लो साल शनि नै थिएन, तपाईँको श्रीमानलाई शनि 12 वर्षदेखि यता शनि नै छैन, अनि त हजुरले शनिको शान्ति के को आधारमा गर्नुभयो त? मैले भन्न तपाईँले जे गर्दै हुनुहुन्छ नवीन नाम मात्र गर्दै हुनुहुन्छ, त्यही भएर काम बन्दैन, अनि उल्टो उल्टो नाम राख्ने अनि काम बन्ने भनेर भन्न पाइन्छ त?
2: सरकारी जागिर हुन्छ त गुरु, विदेशतिर हुन्छ ठिक,
0: सरकारी जागिरमा राम्रो छ त, यहाँबाट मैले त त्यही भनिरहेको छु त, जागिर राम्रो छ, अब खानु पर्यो, तर बेला बेलामा ग्रह शान्ति गर्नु पर्यो, अनि पो हुन्छ त है,
2: हजुर
0: अहिले छुट्टिन्छ, राधे राधे।
2: पक्का हुन्छ सरकारी जागिर?
0: अब यो तपाईँले के हुन्छ भने ग्रह शान्तिहरू गरेर मलाई एकचोटि फोन गर्नु होला, अनि म सबै कुरा बताउने, सो अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा आउनुभयो, उहाँको बारेमा हामीले हेरिसकेका छौं, हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लाग्छौं। कोही हुनुहुन्छ? जय श्री कृष्ण। राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङको साकेलाबाट, हजुरको शुभ नाम?
3: समीक्षा राई।
0: हजुर, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: रेडियो खोटाङ।
0: रेडियो खोटाङबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
3: 2059 साल मङ्सिर 4 गते बुधबार राति 11:55
0: कुन जिल्लामा?
3: खोटाङ जिल्लामा गुरु।
0: खोटाङ जिल्लामा, तपाईँको आफ्नै हो यो?
3: हजुर
0: 59 सालको मङ्सिरको 4 गते जन्मिनु भयो. ओम कुमारी नाम आउँछ, वृष राशि हुन्छ. तपाईँको लागि लग्न सिंह लग्न, लग्नको मालिक चौथो स्थानमा राजयोग युक्त भएर बसेको छ. सरकारी जारी खाना ठूलो रहर छ, पूरा पनि हुन्छ. तर काल सर्पयोग पनि परेछ अनि चन्द्रग्रहण युग पनि परेछ. आइतबार र पूर्णिमा व्रत भने काल सर्पको शान्ति गर्ने एउटा औठी लाउने, राहु र केतुको गोमित्र लसुन्य भने रत्न प्राप्त हुन्छ त्यो लगाउने, अनि काल सर्पको लागि नागपा चन्द्रहरू धारण गर्ने, अनि अहिले तपाईँलाई 15 वर्ष पछाडि राहु भन्ने ग्रह चलेको छ, यो राहुको शान्ति गर्ने. सरकारी जागिर 99% पक्का छ. वैवाहिक जीवनमा त्यति गरे चाहिँ राम्रो हुन्छ, परिवारमा सुख हुन्छ. के छ विशेष जिज्ञासा?
3: सरकारी
0: जागिरमा चाहिँ काल सर्पको शान्ति गर्नुहोस्, तपाईँको इच्छा पनि त्यही छ, पूरा पनि हुन्छ, सबैको राम्रो छ. ग्रहको शान्तिहरू गर्ने, पूजा पाठ गर्ने चाहिँ गर्नु पर्यो है. सुनको सर्पहरू बनाएर पञ्चमी तिथिमा पूजाहरू गर्नुपर्छ. त्योभन्दा पहिले अब कवचहरू लाउनु पर्यो. हजुर, अब तपाईँले कुरै बुझ्नु भएन. सुनको सर्प बनाएर पञ्चमीको तिथिमा गुरुवारलाई 8-10 जना गुरुवारलाई बोलाएर खोलाको तिरमा अथवा शिवजीको मन्दिरमा लगेर पूजा पाठहरू गराउनु पर्छ. अब त के गर्नु भयो थाहा भएन. ग्रह शान्तिहरू गर्नु, राहुको पनि पूजा पाठ गर्नु. अहिले हामी कार्यक्रमको अन्तिममा छौँ है. अहिले छुट्टिन्छु. राधे
3: राधे.
0: घर परिवारमा पनि राम्रो छ, सबै कुरामा ठिक छ. काल सर्पयोग, सूर्य ग्रहण योग, चन्द्र ग्रहण योगको शान्तिहरू गरेर आइतबार पूर्णिमाको दिन व्रत उपासनाहरू गरेर अगाडि बढ्नु होला. अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं. हामी खानबारीको चाँदनी चुकबाट तपाईँहरूसँग एकैसाथमा बोलिरहेका छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू लिनको लागि खानबारीको चाँदनी चुकमा रहेको होटल होराइजनमा हाम्रो बसाई आज 2 गते, भोलि 3 गते र पर्सि 4 गते, आज मंगलबार, भोलि बुधबार र पर्सि बिहिबारसम्मको बसाई रहनेछ. त्यतिसम्म पनि धेरै आउनु भयो भने हो, नभएदेखि मान्छे चाहिँ कम आउनु भएको छ, पालो फुटो आइरहेको तर थोत्री आउनु भएको छ. सकभर भोलि र पर्सिमा सक्यौं है. सबैजना भोलि र पर्सिमा आउनुहोला. आफ्नो काम छोडेर पनि पालो आइआज धेरै मान्छे हुनुहुन्न. हामीलाई पनि 5-5 जनालाई कोर्न पनि अलिक गाह्रै हुन्छ. फेरि त्यसो भएको हुँदा हामीलाई भेट्न गयो आउन सक्नुहुन्छ. कार्यक्रम ज्योतिष तर्फको लागि आजको लागि अन्तिम भागमा छुट्टिन्छु. तपाईँको दिन मंगलमय आनन्दमय रहोस्. जय श्री कृष्ण. जय जय श्री राधे.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online,

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: Time check. It's 9 a.m.
5: Brought to you by
6: Com Premium Ma Ajivan Sarvadesh Surakshya Dine Nepal Ki Pahilo Surya Jyoti Sahi Plan Sahi Chha Isale Ta Ma Sahi Bhandai Chu
4: Surya Jyoti Life Insurance Jivan Ko Lagi

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ। नेपालमा मनसून सर्दर जून 13 भित्रिने भए पनि 3 दिन ढिला हुने भएको छ। जून 13 नेपालमा मनसून भित्रिने औसत मिति हो। आज जून 16 तारीक भए पनि मनसून नभित्रिएको विभागले जनाएको छ। नेपाल मनसून भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो। नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायु नै सक्रिय छ। त्यसैले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जनसहितको मध्यमसम्मको वर्षाको गतिविधि भइरहेको विभागले जनाएको छ। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै हुने क्रममा रहेकाले नेपालको मनसून आगमनमा समेत प्रभाव पार्ने विभागकी मौसमविद तथा प्रवक्ता विभूति पोखरेलले बताएकी छन्। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू गरेको छ। 31 वर्षपछि कार्यान्वयनको प्रक्रियामा सो प्रतिवेदन अगाडि बढ़ाइएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेका 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्रचार गरेको छ। आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न पत्रमा उल्लेख छ। मालपत्र नापी विभागले आजदेखि ती जग्गा रोक्का सूचीमा राख्नेछन्।

0: हालले पहिलका बेर क्याल्बुलम प्रविधि से बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुला जुड़ा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आतिकाल है छे
1: तीन गुणा बेसी जीके जाए
0: होला छै त अरु कति नै खोज्बे
2: वाईफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 मा फ्याट सहित जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस् वाईफाई नेपाल स्पीड पनि सस्तो पनि
3: ओहो जेठा बजार हिँडी कि क्या हो
4: जस्ता पाता किनौ कि भनेर नि काका
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
3: घट लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्लाई पस्ताउनु
4: उसो भए कुन किन्ने त काका
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबै अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-597-0789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।
2: जस्ता

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी।

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: देशका विभिन्न स्थानमा परेको वर्षा बाढ़ी पहिरो र सड़क मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार चन्द्रगिरी नगरपालिका नौ देउराली देवीस्थानमा पहिरो गएका कारण सतुङ्गल चितलाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। मर्मत कार्यका लागि सो बाटो एक महिनाका लागि बन्द रहने प्रहरीले जनाएको छ। यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई र चारको महालक्ष्मी क्षेत्रमा सड़क मर्मत कार्य भइरहेकाले कुलेखानी फाखेल हुमानी फर्पिङ सड़क समेत एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै इलाम स्थित मेची करिडोर इलाम नगरपालिका नौ पुवा खोलामा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। प्रहरीका अनुसार तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिनेछ। अमेरिकामा बम वर्षक विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दक्षिणी क्यालिफोर्निया स्थित मोजावे मरूभूमि स्थित एडवर्ड्स वायुसेना अखडामा B-52 बम वर्षक विमान उड़ान भरेको केही समयपछि नै दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार विमानमा सवार आठैजनाको मृत्यु भएको आशंका गरिएको छ।

0: घटना स्थानीय समय अनुसार बिहान करिब 11:20 भएको अमेरिकी वायुसेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र विश्वकप अन्तर्गत समूह जी को खेलमा इरान र न्यूजील्याण्ड बीच 2-2 को बराबरी भएको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा दुई देशको बराबरी हुँदै 1-1 अंक बाँडेका छन्। त्यस्तै आज बिहान भएको विश्वकप अन्तर्गत भएको खेलमा साउदी अरेबिया र उरुग्वेले 1-1 गोलको बराबरी खेलेका छन्। अर्को खेलमा बेल्जियम र इजिप्ट बीच अमेरिकाको सियाटलमा भएको खेल पनि 1-1 को बराबरीमा टुङ्गिएको छ। कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12:00 कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बजे हो।
1: NTSA कम्प्युटर सेन्टर खाँदबारी संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9748846084।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666। आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिल जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: Manaslu World College, a home for future leaders. Sabar Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाभ शरणम

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0235605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सम्खुवा सभा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 895 र 0295 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
8: सम्पर्क 98 433 47 262,
7: 98 10 55 55 85
8: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: मेरो मुनि जुन्किले बिचरा अहिलेसम्म मलाई भात परेकी बसेको होले म बजारले कस्तो खतम गरे तिमीले गाड धोएर बाटेर आएर कस्तो मलाई ला पट्टी मेरो बुढी
1: बुढी भन्दै
0: ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु ला तलाई देखेर सातो कुद्नु।

0: खोल्नु माइतीकामा रोहोल नत्र हुचुकुहरू निकाल्ने तेरो सात पत्र
1: त्यो धम्की चाहिँ घटिवाला दिनु डराउँदिन
0: म रात खाएर के हुन्छ भन्दा माटेको चोर हुन्छ आफ्नो संस्कृत गर्ने यहाँ अरू कसले गर्छ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिकबिकी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पीड पनि सस्तो पनि।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा, समाचार अब विस्तारमा।
3: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक शुरू भए लगतै विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। विपक्षी दलका नेताहरूले बैठकमा बोल्ने क्रम जारी रहेको छ। त्यस्तै बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। त्यस्तै बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने गुरू प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णु माया विक, ऐन बहादुर महर, पुष्पराज कणेल र पद्मा कुमारी अरियालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकमलाई घटाई एक रूपियाँ कायम गरियोस् भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ। त्यसै गरी मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको र परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकममा घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ। बैठकको अन्त्यमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
2: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू गरेको छ। सरकारले 31 वर्षपछि कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेका 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र न्यापी विभागलाई पत्रचार गरेको छ। आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यम बाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न पत्रमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गामा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न पत्रमा भनिएको हो। मालपोत र नापी विभागले आजदेखि ती जग्गा रोक्का सूचीमा राखेका छन्।
3: नेपालमा मनसुर सरदर जून 13 भित्रिने भए पनि यसपालि 3 दिन ढिला भएको छ। जून 13 नेपालमा मनसुन भित्रिने औसत मिति हो। आज जून 16 भए पनि मनसुन नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने विभागको भनाइ छ। यस्तै नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायु नै सक्रिय छ। त्यसैले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जन सहितको मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ। हाल प्रशान्त महासागरमा एलनिनोको विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेकाले नेपालमा मनसून अनुमानमा प्रभाव पर्ने विभागकी मौसमविद तथा प्रवक्ता विभूति पोखरेलले बताइन्। दक्षिण एशिया लगायत नेपालमा मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको विभागको भनाइ छ। विगतका केही वर्षहरूमा पनि एलनिनोका प्रभावले मनसून आगमन ढिलो भएको थियो। एलनिनोको प्रभावले सन् 1972 18 जून, 1982 27 जून, 1983 24 जून, 1987 14 जून, 1992 21 जून, 1997 14 जून र 2002 15 जून, त्यसै गरी 2009 23 जून र 2016 15 जून, त्यसै गरी 2019 20 जून र 2023 14 जूनमा मनसून भित्रिएको तथ्याङ्क रहेको उहाँले जानकारी दिए।
2: बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष शाह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्। काठमाडौँ प्रहरी परिषदका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिरी जमानीमा रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि प्रहरीले शाहलाई शुक्रबार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जनाहा नगरपालिका 9 58 वर्षीय नारायण शाह सुडी पनि पक्राउ परेका थिए। उनी पनि रिहा भएका छन्। गौरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारी थापाले शाह विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा जिल्ला अदालतबाट पक्राउपूर्जी जारी भएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
3: धनकुटामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना

0: पछि आएको बाढ़ी पहिरो र सड़क मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार चन्द्रगिरी नगरपालिका 9 देउराली देवी स्थानमा पहिरो गएका कारण सतुङ्गल चितलाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। मर्मत कार्यका लागि सो बाटो एक महिनाका लागि बन्द रहने प्रहरीले जनाएको छ। त्यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र 4 महालक्ष्मी क्षेत्रमा सड़क मर्मत कार्य भइरहेकाले कुलेखानी फाखेल हुमानी फर्पिङ सड़क समेत एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। इलाम स्थित मेची करिडोर इलाम नगरपालिका 9 पुवा खोलामा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। प्रहरीका अनुसार तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिनेछ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मध्य पहाड़ी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढ़ीका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत महोत्तरको बर्दिवास 5 टुटे स्वर खण्डमा सड़क एकतर्फी सुचारू रहेको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाल विवाह मुक्त प्रदेश अभियान सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षको बजेटमा अर्गानिक प्रदेश घोषणा गर्ने गरी अभियान शुरू गरेको सरकारले आगामी आर्थिक वर्षमा बाल विवाह मुक्त प्रदेश बनाउने अभियान शुरू गर्न लागेको हो। सरकारले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशमा 109 स्थानीय तहलाई सशर्त अनुदानमा प्रति बालिका 10 लाखका दरले बजेट उपलब्ध गराउने जनाएको हो। त्यसका लागि सरकारले 10,90,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये तराईका 6 जिल्लामा बाल विवाह अहिले पनि जारी छ। न्यूनीकरणका लागि स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गरेको सामाजिक विकास मन्त्री जन्मजय तिमल सेनाले बताए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 प्याट सहित। जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकामा बम वर्षक विमान दुर्घटना हुँदा

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525354 र 029562248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा,
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।
1: NCSA कम्प्युटर सेन्टर खाँदबारी संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 029562-66666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752-67, मोबाइल 97438-46084।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा, स्टील जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा, चीनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasaba, 95.5 MHz.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-67।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 98-163-55-553
3: र 98-423-18-049।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ, म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ।
4: छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
3: र 9193375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 99520165580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा आयो।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

नमस्ते, म हजुरहरूकै प्यारे गायिका समीक्षा अधिकारी र आज हजुरहरूकै माया ममताले गर्दा म यो स्तरमा छु। यो गीत चाहिँ हजुरहरूलाई कस्तो लाग्यो र यो गीत लिरिक्स लेख्ने दादा चाहिँ अहिले मलेसियामा हुनुहुन्छ, उहाँको नाम चाहिँ विवेक सिंह ठकुरी हो र उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तो मिठो गीत लेखिदिएकोमा। हजुरलाई एकदम धेरै धन्यवाद छ दादा, यो मेरो भिडियो हेर्नुभएको छ भने पनि। र हजुरहरूलाई यो गीत कस्तो लाग्यो धेरैभन्दा धेरै सेयर गरिदिनु होला, कमेन्ट पनि लेखिदिनु होला, मन परेमा लाइक पनि गरिदिनु होला र यस्तै मेरो सुरिलो स्वर मिठो स्वर सुन्न मन छ भने मेरो च्यानललाई पनि एकदम सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल,
8: सम्पर्क नम्बर 99163555553
7: र 99423180049।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 0295602048।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860-9640-00
13: र 9819-3275।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टाढ 0295751147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति बारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्र हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्यपूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या, त्यसको 10% हुन आउने निशुल्क शैया, हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पताल लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्य कर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्य कर्मीहरूको भनाइ छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेशका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
6: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका, 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेकोमा राजपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उत्तहडमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाई छ। जिल्ला कारागार संखुवा सभा खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेगु सड़क खण्डमा कालो पत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागिएको हो। यसअघि 13 किलोमिटर सड़क कालो पत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होङ्गीदेखि जवाङ खोलासम्म कालो पत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 वटा पुल मध्ये 4 वटा पुलको काम अन्तिम चरणमा पुगेको छ। अब विदेशको खबर। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओ

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शङ्खुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
9: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-77-75।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
1: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: प्रोप्राइटर सुनु एन भीम कदाइली
1: सम्पर्क 0249140084 र 98040485827 सरप्राइज जेनी यो गहना कस्तो छ
3: छ्या यस्तो पनि गहना लाउँछन्
1: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
3: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल सङ्कुवा सभा
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420059801 जनक पौडेली 98520958344 र 029560248
1: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल सङ्कुवा सभा
4: आयो सबको घर घरमा
5: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
6: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432578 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
7: नमस्कार वडाध्यक्षज्यू
8: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
7: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
8: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि।
15: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052290047, 9800902062।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: आयो सबको घर घरमा आयो।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
8: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ सङ्खुवा सभा,

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98420-50541।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

Dani and Babulai, धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: ¿En serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
3: तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औषध मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
4: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संघसँग समन्वय भएको महानगरको दावी।
5: हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले कानूनसम्म ढंगबाट उहाँलाई उद्धार गर्नुपर्ने काम हो संघले गर्छ।
3: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राफमाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जून 21 मा।
4: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15 बजे।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। सांसदहरूले बजेटको संरचना, कार्यान्वयन क्षमता, कर नीति, पूर्वाधार विकास, सीमा समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले यस्तो बताएका हुन्। धेरैजसो सांसदहरूले बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको, खर्च गर्ने क्षमता कमजोर रहेको र राष्ट्रिय प्राथमिकताका विषयहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउँदै राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान तथा अर्थ मन्त्रालयको पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद पुष्पराज कणेलले अर्थ मन्त्रालयले ठूलो बजेट विनियोजन गरे पनि खर्च गर्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। बजेटमाथिको छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले सरकारको बजेटप्रतिको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानूनी जटिलताहरू नै मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो। बैठकमा सांसदहरूले सीमा समस्या तथा नेपाल भारत सम्बन्धका विषय पनि उठाएका छन्। छलफलका क्रममा सांसदहरूले मध्यपूर्वमा युद्धविरामको अवस्था आए पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
4: आज तराई मधेस र मध्य पहाड़मा गर्मी निकै बढ़ेको छ। तुलनात्मक रूपमा पश्चिम तराईमा गर्मी बढ़ेको छ भने पूर्वी तराई र देशभरको मध्य पहाड़मा पनि गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै बाँकेको खजुरामा अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। तराई मधेसका जिल्लामा चर्को घाम र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएकाले गर्मीको प्रभाव अझ केही दिन कायम रहने मौसमविदहरूले बताएका छन्। गर्मीबाट बस्ने उपाय अपनाउन मौसमविदको सुझाव छ। यसैबीच नेपालमा मनसून आगमनको औसत मिति जून 13 तारीक पार भएको तीन दिनसम्म पनि मनसून भित्रिएको छैन। महाशाखाका अनुसार मनसून भित्र अझ केही दिन लाग्न सक्छ। मनसून आएपछि पनि यसपालि कम वर्षा र गर्मी बढ़ी हुने मौसमविदको अनुमान छ। प्रशान्त महासागरमा विकास भएको एल निनोका कारण यसपालि साउन भदौमा पानी निकै कम पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। विश्व मौसम संगठन WMO का अनुसार यही जून 11 तारीकमा विकास भएको एल निनो शक्तिशाली बनेर अर्को वर्षसम्म प्रभाव पार्ने सम्भावना धेरै छ। यदि एल निनो शक्तिशाली बन्यो भने त्यसले नेपालमा पनि उच्च प्रभाव पार्ने मौसमविद सिग्देलको अनुमान छ। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार सन् 1998 पछिका एल निनोका कारण नेपालमा 20% कम वर्षा भएको छ। यसपालि सुपर एल निनोको अनुमान रहेको कारण अबको एक महिनापछि उच्च प्रभाव देखिन सक्ने र यसको प्रभाव आउँदो हिउँद र प्री मनसूनमा पनि हुन सक्ने उहाँको भनाइ छ। अनुमान गरिए जस्तै एल निनोको विकास हुँदै गएमा अवस्था जटिल हुन सक्ने भन्दै उहाँले बिउ बैंक, सिंचाईको विकल्प, पानीको सुरक्षा जस्ता कुराका लागि अहिले नै काम थाल्नुपर्ने बताउनुभयो।
3: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकूद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। यसअघि विधायन ऐन 2081 दफा 35 का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह DMMCS समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
4: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलन CPPCCको राष्ट्रिय समितिका अध्यक्ष वाङ वुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ। विशेषत विकास, सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा आदान प्रदान भएको दूतावासको भनाइ छ। नेपाल चीन बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने CPPCC अध्यक्ष वाङको दृढ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देश बीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
3: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग यसबाट लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 शैया उपलब्ध छन्।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्तन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिसेन्ट भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको चिसेन्टका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको छ।
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाको अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन भने स्थगित भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन पनि चालू रहेको रासपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उत्तहडमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा काठमाण्डुको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकहरूको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।

0: व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव, तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो, औषध मितिको तीन दिन बिते पनि मनसून भित्रने अनिश्चित, एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च, चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, निशुल्क स्वास्थ्य पोर्टल शुरू भएपछि सेवा लिनेको संख्या 1200 नाग्यो लगायतका खबर प्रस्तुत गर्यो।
4: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाण्डुको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक अझै समस्यामा छन्। स्थायी बसोबाससँगै खानाको समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। किर्तिपुरको राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूले हिजो यस्तै गुनासो गर्दै प्रदर्शन समेत गरेका छन्। आफूहरूलाई आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको भन्दै विस्थापितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। काठमाण्डु महानगरले आफै जिम्मा लिने भनेपछि खानाको व्यवस्था गर्दै आएको राधास्वामी सत्संगको टोलीले अस्तिसम्म खाना खुवाएका थिए। हिजो बिहानको खाना समयमा खान नपाएपछि नियमित औषधि खानुपर्ने र विद्यालय जानुपर्ने विद्यार्थीहरू विद्यालय समेत जान नपाएका थिएनन्। नियमित खाना खुवाउने कार्यमा विलम्ब किन भयो त भनेर साथी सम्झना महर्जनले काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरलाई सोध्नु भएको छ।
5: कतिपय चिजहरू राम्रो गर्छु भन्दै गर्दाखेरि त्यसलाई चाहिँ पूर्व जानकारी भएन भने कहिलेकाहीँ बिग्रिने पनि गर्छ। स्वाभाविक रूपमा खानै खान नपाएको भन्ने शब्द चाहिँ अलि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ, किनभने खाना खानै पाएन भन्यो भने चाहिँ कति दिनसम्म कति साग भन्ने प्रश्न उठ्छ। हिजोको बिहानको खाना उहाँहरूलाई खाना नपायो भने ठिला भयो। कारण के थियो भन्दाखेरि हिजोभन्दा अस्ति चाहिँ एउटा संस्थाले अबको केही दिन चाहिँ हामी खानाको व्यवस्था गरिदिन्छौँ, हामीलाई जिम्मा दिनु पर्यो भनेर महानगरसँग पेश गर्नुभयो र त्यो मनकारी संस्था भएकोले फेरि हामीले हुन्छ भनेर उसलाई चाहिँ त्यो अनुमति दियौँ र त्यो अनुमति अनुसार चाहिँ उसले हिजोदेखि चाहिँ ऊ खाना खुवाउनु पर्ने र उहाँहरूको उद्देश्य पनि पवित्रै थियो। त्यहाँ खाना पकाएर ल्याएर चाहिँ खुवाउने भन्दा चाहिँ त्यहीँ पकाएर खुवाउँदाखेरि चाहिँ ताजा ताजा पनि हुने र सबैले राम्रोसँग खाना खान पाउने भन्ने उद्देश्यका साथ हिजोबाट चाहिँ खाना खुवाउने हाम्रो सहमति भएको थियो। तर खाना बिहान उहाँहरू म्यानेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ उहाँले बिहानको खाना समय चाहिँ उहाँले त्यो तयारी गर्न सक्नु भएन, जसको कारणले गर्दाखेरि त्यहाँ पूर्व सूचना जारी नभएकोले होल्डिङ सेन्टरका मान्छेहरूले चाहिँ हामीलाई खाना दिन गर्न लाग्यो कि भनेर त्यहाँ अलिकति हल्ला भयो हो र उहाँहरूले समयलाई मध्यनजर गरिकन उहाँले चाहिँ फलफुल जन्ने चिजहरू खुवाउनु भयो र दिउँसोसम्ममा चाहिँ उहाँले खाना खुवाउनु भयो र राति पनि नियमानुसार खाना खुवाइराख्नु भएको छ र आजदेखि चाहिँ समय अनुसार नै उहाँले खाना खान पाए।
6: भनेपछि बिहानको खाना त्यही पकाएर खुवाउँछु भन्नेहरूले फलफुलमा टार्नु भयो होइन?
5: अनि सुन्नु न, होइन गलत हो, गलत हो, यसलाई पनि अझै गलतसँग नभन्नु,
6: जस्तो
5: टार्नु भयो होइन, ढिला भएको कारणले गर्दाखेरि उहाँले त्यो समयको लागि चाहिँ फलफुल खुवाउनु भयो, त्यसपछि समय तयार भएर दुई घन्टा पछि खाना नै खुवाउनु।
6: भनेपछि कति बजे खाना बिहानको भयो त?
5: बिहानको खाना दुई बजे भयो।
6: बिहानको खाना दुई बजे भयो, स्कुल जानुपर्ने बच्चाहरू छ, औषधि खानुपर्नेहरू हुनुहुन्छ होइन?
5: भनिसकेका थियौ
6: हजुर,
5: हाम्रो सम्झौतामा मिसअन्डरस्ट्यान्डिङ भयो र ती कुराहरू उहाँले भन्न सकोस् उहाँहरूलाई चाहिँ भन्न सकेन हामीले, जसको कारणले गर्दाखेरि प्रिपेयर गर्दै गर्दाखेरि त्यो ढिला भयो। स्वाभाविक रूपमा त्यहाँ औषधि खानेहरूले औषधि खानु अगाडि खाना खानुपर्ने, स्कुल जानको लागि खाना खानुपर्ने त्यो समय चाहिँ गुज्रेको हो, तर नियोजित ढङ्गबाट चाहिँ खाना बन्द गर्न खोजेका चाहिँ होइन, हामीले त्यसरी चाहिँ लिनुपर्छ।
6: एक अर्का बीचको जुन तपाईँहरूको समन्वय नहुँदाखेरि त्यहाँ त समस्या देखियो नि होइन?
5: हामी बीचको समन्वय नभएको होइन, हामी बीचको समन्वय नै भयो, तर खानाको सूचनाको जारी चाहिँ उहाँहरूलाई चाहिँ भोलि यसरी हुन्छ भनेर चाहिँ नभनेको कारणले भए हो, किनभने अब कुराहरू गरिराख्नु नपर्ने कि भने हामीले सोच्यो, किनभने अब खाना कन्टिन्युटी नै होला र त्यसरी ढिला होला भन्ने कुराहरू गर्नु नपर्ने होला कि भनेर चाहिँ सोचेको कारणले गर्दाखेरि खाना छिनो गयो, त्यो विशेष कारणले भए हो। र चाहिँ खाना उहाँहरूले ढिलो पाएको छ र रातिको समय नै खान पाएको छ र आजदेखि समयमै गइरहेको छ।
6: अब होल्डिङ सेन्टरमा भएकाहरूलाई खाना खुवाउने लगायत

0: व्यवस्थापनको काम चाहिँ कैदिन जेल चाहिँ यसरी निरन्तर जारी रहने हो त
1: जबसम्म उहाँहरूले चाहिँ आफ्नो अधिकार शरीरको चाहिँ त्यहाँबाट अधिकार प्राप्त हुँदैन त्यहाँ रमजेलसम्म महानगरपालिकाले कुनै न कुनै व्यवस्था गरेर खानाको व्यवस्था पिउने व्यवस्था चाहिँ गर्छ
0: खाना लगायतको उहाँहरूलाई चाहिने मानसिक स्वास्थ्य औषधि प्राप्तिको कुराहरू छ कसरी व्यवस्थापन भइरहेछ
1: प्रत्येक दिन डक्टर जान्छ डक्टरले चेकअप गर्छ र डक्टरले रेफर गरे अनुसार उहाँहरूले औषधि पनि पाउँछ र थप उपचारको लागि हस्पिटल पनि पाउँछ यी सबै कुराहरू महानगरले व्यक्त
0: संघ र महानगर बीच चाहिँ कसरी समन्वय भइरहेको छ यस विषयमा
1: यही कुराहरू हो हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले चाहिँ कानूनसम्म ढङ्गबाट चाहिँ उहाँलाई चाहिँ उद्धार गर्नुपर्ने काम हो संघले गर्ने त्यो सबै कुराहरू हामीले थाहा पनि हुँदैन र सबै कुराहरू हामीले अहिले नै भन्नु पनि राम्रो पनि हुँदैन किनभने यो केन्द्रीय भागवटी सभ्यतालाई गरिरहेको चिजमा हामीले यसरी बोल्नु उचित हुँदैन
2: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दर नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरले समातेका बीवाईडी कम्पनीको सिनिया विद्युतीय गाड़ी फुकुवा गरिएको छ सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोर्ला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाएको जानकारी दिनुभयो सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरेका उहाँको भनाई छ मुस्ताङको उत्तरी कोर्ला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय गाड़ी नेपाल भित्रिएका थिए तीमध्ये 649 मुस्ताङ भन्सार कार्यालय नेचुङमा भन्सार जाँच पास गरेको बताइएको छ
3: मध्य प्रदेशका 136 पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन् पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन् प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 को कार्तिक महिनादेखि अहिलेसम्मको तलब र चाड़पर्व भत्ता उपलब्ध गराइएको छैन चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनुभयो संयुक्त संघर्ष समितिका संयोजक साहित्य राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो
2: संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका 15 जन्मकैदको फैसला सुनवाई भएको छ कारागारमा 2080 साल साउन 24 गते मादी नगरपालिका 5 20 वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका 7 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर शुरूमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको ज्यान गएको अनुसन्धान बाट खुलेको थियो दुईजना कैदी हत्या प्रकरणका 7 प्रहरी सहित 15 जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेष्ठदार उज्जवल नेउपानेले बताउनुभयो नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
8: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ। नेपालको लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
2: यसैबीच सरकारले म्यानपावर कम्पनीहरूसँग विदेश पठाएका कामदारहरूको नामावली मागेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत एकदेखि अहिलेसम्म विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ। वैदेशिक रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनु पर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले यो अवधिमा पठाएकाहरूको विवरण माग गरेको हो।
3: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.31 अङ्कले घटेर 2,705.45 बिन्दुमा झरेको छ। आज म्यूचल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घटबड भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सेसँगै कारोबार कम्पनी घटेको छ। हिजो 4,41 करोड़को कारोबार भएकोमा आज 355 कम्पनीका 1,07,00,000 किता शेयर 4,04 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: शनिबार आइतबार सार्वजनिक विदा दिने प्रावधान कार्यान्वयन गरिएपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रूपमा लिँदैछ। चितवनको सौराहामा 2 दिन विदाको समय पारेर गएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। साथै जंगल सफारीका लागि जीप लाग्ने ठाउँ होस् वा हात्ती चढ़ने सबै ठाउँतिर पर्यटकहरू खचाखच भरिएका व्यवसायीले बताएका छन्।
3: भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलन वृद्धि भएको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो। उहाँका अनुसार भारतमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलन उल्लेखनीय वृद्धि देखिएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जून 22 टेलिग्राम प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल परीक्षा प्रवेश परीक्षा एनईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन्। भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौं विद्यार्थी राम्रो नतिजाका लागि वर्षौंसम्म कोचिङ सेन्टरमा अध्ययन गर्ने गर्दछन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक भएको प्रकरणमा भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन सीबीआईले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप छ। भारत सरकारले हिजो एउटा विशेष अनलाइन पोर्टल पनि शुरू गरेको छ। यो पोर्टल मार्फत नागरिकले एनईटीसँग सम्बन्धित शंकास्पद गतिविधि, अनधिकृत सामग्री र ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन्।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति पाउने एक बजे अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको छ। फ्रान्सले पछिल्ला सात मध्ये चार संस्करणमा फाइनल खेलेको छ। फ्रान्सले टोलीलाई माइकल ओलिस, केलियन एम्बाप्पे, ओलिभियर गेरोड जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमाने सामाने हुन लागेका हुन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 गोलले हराएको थियो। 24 वर्ष अघि फ्रान्सलाई हराउँदा टोलीका महत्वपूर्ण सदस्य रहेका पेप थियाव अहिले सेनेगलका प्रशिक्षक छन्। सन् 2018 समूह चरणबाट बाहिरिएको सेनेगल 2022 अन्तिम सोह्रमा सम्ममा पुगेको थियो। सेनेगलको टोलीलाई साडियो माने, असाने डियायो, इड्राइसा युगे जस्ता खेलाड़ीले बलियो बनाएको छ।
10: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।

0: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुर, अब सानिमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानिमा घर कर्जा, सानिमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार। अब विस्तारमा
2: शुरूमा कान्तिपुर सविस्तार। नेपालले G2G सम्झौता अन्तर्गत भारतबाट 50,000 टनसम्म रासायनिक मल आयात गर्न प्रतीत पत्र एलसी खोलेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्न थालेपछि यसअघिको योजनालाई कटौती गरिएको हो। नेपालको कृषि क्यालेण्डरमा मुख्य अवधि मानिने मनसुनी धान रोपाईको समयमा हुन सक्ने मल अभाव कम गर्न आयात अत्यन्तै महत्वपूर्ण मानिएको छ। कान्तिपुर कर्मी संगम परसाईले तयार पारेको एक सामग्री आजको कान्तिपुर सविस्तारमा।
3: पश्चिम एसियामा जारी तनावका कारण विश्वव्यापी आपूर्तिमा अवरोध र मूल्य वृद्धि भई आपूर्ति श्रृंखला प्रभावित भएपछि 21 जेठमा बसेको मन्त्री परिषद बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतबाट 80,000 टन रासायनिक मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। यो एक पटकको खरिद प्याकेजमा 60,000 टन यूरिया र 20,000 टन डीएपी थियो। नेपालले शुरूमा भारतसँग 1,50,000 टन माग गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनीका अध्यक्ष राम कृष्ण श्रेष्ठले भने मन्त्री परिषदले 80,000 टन मल आयात स्वीकृत गरे तापनि हामीले 50,000 टन मात्र रासायनिक मल ल्याउने निर्णय गरेका छौं। दुई कारणले सरकारलाई आयात परिमाण घटाउन प्रेरित गरेको उनले बताए। उनले भने पहिलो कारण वित्तीय स्रोतको उपलब्धता र दोस्रो विश्वव्यापी बजारमा मूल्य घट्न थाल्नु हो। यसअघि आपूर्ति स्थगित गरेका केही आपूर्तिकर्ताले मूल्य घटेसँगै पुनः ढुवानी शुरू गर्छन् भन्नेमा पनि हामी आशावादी छौं। अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटले बजारको उतार चढ़ाव बीच पर्याप्त मल सुरक्षित गर्न संघर्ष गरिरहेका सरकार र किसान दुवैलाई केही राहत मिलेको छ। भारतको सरकारी स्वामित्वको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडले पेश गरेको कोटेशन कृषि सामग्री कम्पनीले तयार पारेको लागत अनुमान भित्र पाइएपछि नेपालले त्यसलाई स्वीकार गरेको श्रेष्ठले जनाए। यी मल आयातका लागि करिब 7 अर्ब रूपियाँ खर्च हुने अनुमान गरिएको छ। हामीले अर्थ मन्त्रालयबाट आवश्यक बजेट पाइसकेका छौं, त्यसैले छिट्टै आपूर्तिकर्तालाई रकम हस्तान्तरण गर्ने योजनामा छौं उनले भने। मूल्य सम्बन्धी मुद्दा धेरै हदसम्म टुङ्गिए पनि ढुवानी अझै मुख्य चासोको विषय बनेको छ। अधिकारीहरूका अनुसार खरिद प्रक्रिया पूरा हुन 120 दिनसम्म लाग्न सक्छ। खेतीको सिजनको गम्भीरता र अत्यावश्यकतालाई ध्यानमा राख्दै भारतलाई ढुवानी प्रक्रिया तीव्र बनाउन समेत नेपालले अनुरोध गरिसकेको छ। श्रेष्ठले भने त्यो नै हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय हो। गत साता भएको नेपाल भारत संयुक्त कार्यदलको बैठकमा हामीले भारतीय पक्षलाई द्रुत गतिमा मल ढुवानी गरिदिन अनुरोध गरेका छौं। भदौको मध्यसम्ममा मल आइपुग्नेमा आशावादी छौं। भारतीय ले हाम्रो अनुरोधलाई स्वीकार गरेको छ। नेपालभर करिब 14 लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यो देशको सबैभन्दा महत्वपूर्ण बाली मध्ये एक हो, जसले ग्रामीण आयलाई टेवा पुर्याउनका साथै आर्थिक वृद्धिमा उल्लेख्य योगदान पुर्याउँछ। धान उत्पादनमा आउने 10% परिवर्तनले नेपालको आर्थिक वृद्धिलाई झण्डै 0.4% बिन्दुले परिवर्तन गर्न सक्ने भएकाले समयमै मलको उपलब्धता हुनु निकै महत्वपूर्ण हुने अर्थशास्त्रीहरूको अनुमान छ। आपूर्तिका चुनौतीहरू बीच यो सिजनमा देशले मलको गम्भीर अभाव भोग्नु नपर्ने कृषि अधिकारीको दावी छ। कृषि मन्त्रालयका अनुसार नेपालसँग हाल करिब 1,42,000 टन मात्र मौजा छ। यद्यपि रोपाईका बेला मात्र करिब 2,50,000 टन मल माग हुने अनुमान छ। श्रेष्ठले भने सरकारले पूर्ण रूपमा माग धान्न नसक्ला, तर मलको चरम अभाव हुनुहुँदैन। विश्वव्यापी एजेन्सीहरूले जलवायु र भू राजनैतिक कारकहरूका कारण कृषि उत्पादनमा बढ़दो जोखिमको चेतावनी दिइरहेका बेला रासायनिक मलको चुनौती थपिएको हो। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओ को विश्लेषणले दक्षिण र दक्षिण पूर्वी एसिया सहित प्रमुख अन्न उत्पादक क्षेत्रहरूमा एलनिनोको अवस्थासँग जोड़िएको कृषि खडेरीको उच्च जोखिम हुने औल्याएको छ। एग्रिकल्चरल स्ट्रेस इण्डेक्स सिस्टम मार्फत 41 वर्षको भू उपग्रह तस्वीरहरूको अध्ययन गर्दै शक्तिशाली एलनिनोको घटनाहरूले ऐतिहासिक रूपमा विश्वका धेरै प्रमुख कृषि क्षेत्रहरूमा गम्भीर खडेरी निम्त्याउने एफएओले बताएको छ। संगठनले मनसूनमा औसत भन्दा कम वर्षा हुँदा जोखिममा रहेका देशहरूमा बाली उत्पादन र खाद्य सुरक्षामा खतरा पुग्न सक्ने उसको चेतावनी छ। दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिणी अफ्रिका, साहेल र मध्य अमेरिका तथा क्यारेबियनका केही भागहरूमा खडेरीको उच्च जोखिम रहेको प्रतिवेदनले देखाएको छ। यही समयमा पर्सियन खाड़ीलाई ओमानको खाड़ीसँग जोड्ने साँगुरो जलमार्ग स्ट्रेट अफ हर्मुजको ढुवानी मार्गमा भएको अवरोधले विश्वव्यापी रूपमा ऊर्जा र रासायनिक मलको लागत बढ़ाएको छ, जसले गर्दा रोपाईको तयारी गरिरहेका कृषि प्रधान अर्थतन्त्रहरूमा थप दबाव परेको छ। हाल यूरियाको मूल्य घट्न थाले पनि डीएपीको मूल्य भने अझै उच्च छ। विश्व बैंकको कमोडिटी मार्केट आउटलुक अनुसार फेब्रुअरी यता 80% मूल्य वृद्धि भई अप्रेलमा यूरियाको मूल्य प्रति टन $850 नागेको थियो, जुन अप्रेल 2022 यताकै उच्च स्तर हो। गएको 28 फेब्रुअरीदेखि शुरू भएको इरान र अमेरिका इजरायल बीचको युद्ध लम्बिएसँगै इरानले अमोनिया उत्पादन बन्द गरेको छ। कतारले पनि क्षतिका कारण यूरिया, अमोनिया र सल्फरको उत्पादन स्थगित गरेपछि आपूर्तिमा दबाव थप तीव्र भएको हो। तरल प्राकृतिक ग्यासको आपूर्ति कम भएका कारण भारतले पनि यूरिया र अमोनियाको उत्पादन घटाएको छ। चीनबाट हुन सक्ने सम्भावित निर्यात प्रतिबन्धको चिन्ताले विश्वभर आपूर्तिलाई थप कसिलो र मलको क्रय शक्तिलाई कमजोर बनाएको छ।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल 31 वैशाख 2084 पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनलाई अब 1 वर्ष पनि बाँकी छैन। स्थानीय सरकार संचालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्ने व्यवस्था बदलेर 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले तयार पारेको सुशासन मार्गचित्रमा खर्च घटाउन गरिएका विभिन्न सिफारिशमा पालिकाको संख्या घटाउन पनि भनिएको छ। पालिका तथा वडाको संख्या तथा सीमाना हेरफेर वा एक आपसमा गाविन मिल्ने सम्बन्धी मापदण्ड पनि मन्त्रालयले तयार पारेर यस अघि नै सार्वजनिक गरिसकेको छ। अहिले 6 महानगर, 11 उपमहानगर, 276 नगरपालिका र 460 गाउँपालिका गरी 753 स्थानीय तह छन्। 6743 वडा निर्धारित छन्। स्थानीय सरकार संचालन ऐन 2074 गाउँपालिका वा नगरपालिकाको संख्या वा सीमाना हेरफेर एक अर्कामा गाविन मिल्ने व्यवस्था गरेको छ, तर त्यस्तो हेरफेर निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि गरिसक्नुपर्ने ऐनको प्रावधानले अहिले व्यवधान गर्ने भएपछि त्यसलाई संशोधनको तयारी गरिएको मन्त्रालयका एकजना अधिकारीले बताएका छन्। संघीय मामिला महाशाखाका प्रमुख सहसचिव प्रकाश दाहालले सीमाना सम्बन्धी देखिएका कतिपय समस्याको समाधान तथा एक आपसमा गाभिएर अपग्रेड हुन चाहेका वा अन्य पुनरावलोकनमा सहजता हुने गरी ऐनमा संशोधन गर्न खोजिएको बताए।
2: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुसन्धान अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री वारेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकूद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए लगत्तै आयोगले कार्यविधि पास गरेर विगत देखिको कानूनी स्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तहमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
1: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालय सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलका अनुसार त्यस्ता कार्यालय 7 दिनभित्र हटाउन निर्देशन दिएको हो। काठमाडौँ प्रशासनले सूचना जारी गरी विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन, संस्थाको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालयबाट साइन हटाउन भनेको हो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाका कार्यालय 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाड़ामा लिइएको भवनमा स्थानान्तरण गरी त्यसबारे जानकारी गराउन समेत निर्देशन दिएको छ। सूचनाको अवज्ञा गरी संघ संस्थाका कार्यालय सरकारी कार्यालयका संरचनामा सञ्चालन गरिराखेको पाइएमा कानून बमोजिम कार्यवाही हुने स्थानीय प्रशासनले चेतावनी दिएको छ।
2: बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष शाह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिरी जमानीमा रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि प्रहरीले शाहलाई शुक्रबार धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामनन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जनहा नगरपालिका 9 58 वर्षीय नारायण शाह सोडी पनि पक्राउ परेका थिए। उनी पनि रिहा भएका छन्।

0: आजकल AI voice fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिक्री बढेको हुनाले यसमा ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंक द्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 मा फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सुनकोशी मरीन डाइभर्सन बहुद्देश्य आयोजनाको बाँध निर्माणको ठेक्का तोडेको सात महिनापछि पुनः नयाँ ठेक्का आह्वान गरिएको छ। अघिल्लो ठेक्का कम्पनीले काममा प्रगति नदेखाएपछि तोडिएको थियो भने अब अन्तर्राष्ट्रिय बोलपत्र मार्फत नयाँ कम्पनी छनौट गरिनेछ। यस्तै आयोजना समयमा सम्पन्न भएमा तराईका पाँच जिल्लामा वर्षभरि सिंचाई सुविधा पुग्ने लक्ष्य राखिएको छ। थप जानकारी सहित कान्तिपुर कर्मी विमल खतिवडाको रिपोर्ट।
2: तराईका पाँच जिल्लामा बाह्रै महिना सिंचाई सुविधा पुर्याउन भनेर शुरू भएको सुनकोशी मरीन डाइभर्सन बहुद्देशीय आयोजनाको बाँध निर्माणको ठेक्का तोडेको नौ महिनापछि पुनः नयाँ ठेक्का आह्वान गरिएको छ। तीस दिनको समय दिएर अन्तर्राष्ट्रिय बोलपत्र आईसीबी आह्वान गरिएको हो। पाँच अर्ब रूपियाँसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले एकल रूपमा लिन पाउँछन्। सार्वजनिक खरिद नियमावली अनुसार पाँच अर्ब भन्दा बढ़ी रकमको ठेक्कामा भने विदेशी कम्पनीसँग नेपाली कम्पनी ले जेबीमा काम गर्न पाउनेछन्। यो आयोजनाको ठेक्का पाँच अर्ब रूपियाँ भन्दा बढ़ी रकमको भएकाले त्यही अनुसार आईसीबी ठेक्का आह्वान गरिएको हो। सुनकोशीमा यसअघि आयोजनाको बाँध निर्माणको ठेक्का रमण पटेल जेबीले लिएका थिए। पटेल भारतीय निर्माण कम्पनी हो। काम रमण कन्स्ट्रक्सनले गरिरहेको थियो तर काममा प्रगति नबढ़ाएको र बाँध विद्युत गृह सहितका संरचनाको काम नभएको भन्दै आयोजनाले 25 कार्तिकमा ठेक्का तोडेको थियो। 25 कार्तिकमा ठेक्का तोड्ने निर्णय गर्दै 15 दिने सूचना जारी गरेको थियो। त्यसपछि निर्माण कम्पनी अदालत पुगेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका तत्कालीन मन्त्री कुलमान घिसिङ, मन्त्रालय जलस्रोत तथा सिंचाई विभाग, आयोजना तथा परामर्शदाता लगायत समेतलाई विपक्षी बनाएर पटेल रमण जेबीले आयोजनाको सो निर्णय विरूद्ध 9 मंगिरमा सर्वोच्चमा रिट दायर गरेको थियो। 10 मंगिरमा सर्वोच्चका न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। ढुंगानाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो। त्यस अनुसार 26 माघमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। सर्वोच्चले निर्माण व्यवसायको पक्षमा जारी भएको अन्तरिम आदेशलाई 27 माघमा खारेज गरेको थियो। निर्माण व्यवसायको पक्षमा जारी अन्तरिम आदेशलाई खारेज गर्दै सर्वोच्च अदालतले जमानत जफतको बाटो खोलिदिएको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर नहुने आदेश 27 माघमा गरेको हो। पटेल रमण जेबीले कार्य सम्पादन जमानत बापत राखेको 2 अर्ब 40 करोड़ र अग्रिम भुक्तानी बापतको 1 अर्ब 20 करोड़ असुल्नु पर्नेछ। यसमा कार्य सम्पादन जमानत बापतको रकम अझै असुल हुन सकेको छैन। अग्रिम भुक्तानीको 1 अर्ब 20 करोड़ मात्र असुल भएको छ। अहिले सो कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक रूपमा सूचना नै जारी गरेर 3 वर्षका लागि कालो सूचीमा राखेको छ। अब उसले 3 वर्षसम्म नयाँ ठेक्का लिन पाउने छैन, पुराना ठेक्कामा भने काम गर्न पाउनेछ। पटेल रमण जेबीले सुनकोशी नदीमा बाँध निर्माणको काम 4 वर्ष 7 महिनामा सक्ने गरी माघ 2079 14 अर्ब 7 करोड़ 59 लाख रूपियाँमा ठेक्का लिएको थियो। भदौ 2084 भित्र काम सक्नुपर्ने भए पनि ठेक्का सम्झौताको 60% समय सकिदा प्रगति 11% घटाउन सकेन। पटक पटक काम छिटो सक्न ताकेता गरे पनि प्रगति नबढ़दा ठेक्का तोडिएको आयोजनाको दावी छ। निर्माण व्यवसायीले भने काम गरेको रकम समयमै भुक्तानी नभएको, बीपी राजमार्गमा बाढ़ीले क्षति गर्दा निर्माणमा प्रयोग हुने सामान ओसार पसारमा समस्या भएको, बाढ़ीले निर्माण स्थलका सामान बगाएको र काम गरेको खण्डमा क्षति गरेको दावी गर्दै आएका थिए। सुनकोशीमा करिब 30 मिटर अग्लो र 158 मिटर लामो बाँध निर्माण भएपछि सुरुङ मार्फत सिन्धुलीको कमलाबाई नगरपालिका 2 कुसुमटार स्थित मरिन खोलामा पानी खसालिनेछ। त्यहाँबाट 31.07 मेगावाट विद्युत उत्पादन हुनेछ। त्यसपछि पानी तराईका 12 रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पठाएर त्यहाँको 1,22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। यी जिल्लामा 12 महिना सिंचाई सुविधा पुर्याउने गरी निर्माण थालिएको आयोजनाले जनाएको छ। छ। अहिले मधेसका यी जिल्लामा पानीको समस्या सुलिँदैछ, तर समयमै आयोजना सम्पन्न हुने हो भने तराईका फाट हरियाली बन्नेछन्, उत्पादन बढ्नेछ, बाजा र आकाशे पानीको भरमा रहेका जमिन सिंचित हुनेछन्, व्यावसायिक तरकारी खेती गर्ने किसान बढ्नेछन्। बाँध लगायत सुनकोशी नदीमा गर्नुपर्ने काम समयमै नहुँदा त्यसको असर समग्र आयोजनामा परेको छ। समग्र आयोजना आर्थिक वर्ष 2073-74 शुरू भएको हो, तर आयोजनामा सुरुङको काम सकियो, बाँध निर्माणको काम अझै सकिएको छैन। 13.3 किलोमिटरको सुरुङ 26 वैशाख 2081 छिचो लिएको हो। फिनिसिङको काम समेत सकिएकाले सुरुङ सञ्चालनको तयारीमा छ, तर बाँध निर्माण भएर पानी नपठाउँदासम्म यो सञ्चालनमा आउने छैन। सुरुङ निर्माणको ठेक्का चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कोभेकले लिएको हो। टनेल बोरिङ मेसिन बीटीएम मार्फत सुरुङ खनिएकाले काम छिटो भएको आयोजनाले बताएको छ। समग्र आयोजनाको निर्माण लागत 49,42,31,00,000 रूपियाँ रहेको र निर्माण समय अवधि 2085-86 तोकिएको छ। अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति 36.83% छ। यसमा 16,50,27,00,000 रूपियाँ खर्च भइसकेको छ। सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनाका सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमका अनुसार यसको निर्माण अवधि 4 वर्ष 4 महिना हुनेछ। ठेक्का प्रक्रियामा सहभागी हुने अन्तिम समय 23 असारसम्म छ। ठेक्का तोडेको कम्पनीसँग अग्रिम भुक्तानी बापतको रकम लिइसकिएको र निर्माण व्यवसायी मध्यस्थता आर्बिट्रेसनमा गएकाले कार्य सम्पादन जमानत बापतको रकम असुल्ने प्रक्रियामा रहेको गौतमको भनाइ छ। मधेसका किसान कहिले आयोजना सम्पन्न होला भन्ने आशमा बसिरहे पनि निर्माणले गति लिन सकेको छैन। नयाँ ठेक्कामा शुरू लागत अनुमानमा धेरै नबढ्ने गरी काम गरिने जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले बताए। रेडियो कान्तिपुरका लागि विमल खतिवडाको साथमा दीपशिखा रेग्मी।
1: मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुमा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 85% पुगेको छ। मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति भने 81.2% रहेको जनाइएको छ। हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर नेटवर्क आर्चको काम भइरहेको मुगलिन पोखरा सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले बताए। सो पुल निर्माणका लागि विक्रमसम्म 2079 साउनमा सम्झौता भएको थियो। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो पुलको काम शुरू गरिएकोमा गत भदौ 21 ठेक्काको म्याद सकिएपछि आगामी 2083 असार 19 सम्मका लागि म्याद थप भएको थियो। थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसायले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको उनले बताए।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्रान्स फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 मा फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: रेड बुल बब्बाल एनर्जी।
3: ब्रेकपछि गान्धीको डायरीमा अब आर्थिक प्रसंग।
4: आर्थिक समाचारको साथमा
3: वीरगंज संसार कार्यालयको चालू आर्थिक वर्षको राजस्व संकलनमा पछिल्ला महिनामा सुधार देखिए पनि लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न भने सकेको छैन। वीरगंज संसार कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा जेठसम्म 2,29,12 करोड़ रूपियाँ राजस्व संकलन भएको हो। जेठसम्म लक्ष्यको 81.03% मात्र राजस्व संकलन भएको छ। यस हिसाबले आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा करिब 51,87 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व अपुग भएको छ।
5: दैनिक रू 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। G7 का नेताहरूले युक्रेनलाई सामूहिक रूपमा सहयोग गर्न र युद्धको विषयमा रूसमाथि दबाव बढ़ाउन सहमति जनाएका छन्। एक फ्रान्सेली कूटनीतिज्ञले G7 का नेताहरूबीच भएको गहन सम्वादका क्रममा सो सहमति भएको बताएको समाचारमा जनाइएको छ। तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएर रूसमाथि दबाव बढ़ाउने तयारी गरेको उनको भनाइ छ। यसैबीच युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्वाद भएको तस्विर सार्वजनिक गरेका छन्। G7 सम्मेलनका क्रममा सो भेट भएको जेलेन्स्कीले सार्वजनिक गरेका हुन्।
3: अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
8: एलजी लाइट्स गुड।
3: पौडीको एसियाली खेलकुदको छनौटमा धाँधली भएको भन्दै पौडी खेलाड़ी इरविन श्रेष्ठ सहित 3 जना खेलाड़ीले नियमअनुसार निर्णायक छनौट गराउन माग गरेका छन्। उनीहरूले पूर्व सूचना अनुसारको पूर्व छनौटलाई रातारात अन्तिम छनौटमा परिणत गर्ने कार्य गैर कानूनी र खेल नियम विपरीत भन्दै तत्काल सच्याउन माग समेत गरेका हुन्। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा पौडीवाद श्रेष्ठले पूर्व छनौट भनिएको खेललाई आधाभन्दा बढ़ी खेल समाप्त भइसकेपछि बिना छाप र हस्ताक्षरको सूचना प्रकाशित गरी अन्तिम छनौटमा बदल्नुमा षड्यन्त्र भएको बताएका छन्। खेलाड़ी छनौट ढिलो भएको बहानामा चलखेल गरिएको प्रमाणसहित आफूहरू सर्वोच्च अदालत पुगेको उनको भनाइ छ।
7: र फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह आईको खेलमा आज उपाधि दावेदार फ्रान्स र अफ्रिकी टोली सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। दुई पटकको विश्वकप विजेता फ्रान्स कप्तान केलियन एम्बापेको नेतृत्वमा मैदान उत्रनेछ। यता सेनेगल भने सन् 2002 विश्वकपमा फ्रान्सलाई स्तब्ध पार्दै हासिल गरेको ऐतिहासिक जीतको स्मरणसहित मैदानमा उत्रिने तयारी। यसै समूहको अर्को खेलमा नर्वे र इराक भिड्नेछन्। सो खेल बिहान 4:15 शुरू हुनेछ। विश्वकप अन्तर्गत भोलि बिहान अर्जेन्टिना र अल्जेरिया तथा अस्ट्रिया र जोर्डन भिड्नेछन्।
3: जाँदाजाँदै मुख्य प्रसंग पुनः एकपटक। रोपाईको मुख्य सिजनमा अझै पनि किसान मलको अभाव सामना गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि सरकारले भने घटायो मल आयात। स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने तयारी। सीमाना सम्बन्धी विवाद समाधान हुने अपेक्षा। सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालय सरकारी भवनबाट हटाउन काठमाडौँ प्रशासनको निर्देशन। युक्रेनलाई सामूहिक रूपमा सहयोग गर्न र युद्धको विषयमा रूसमाथि दबाव बढ़ाउन G7 का नेताहरू सहमत। र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै। नमस्ते, नै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र पूजनी विदा हुन्छौं। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बजे हो।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खादारी 1, सङ्खुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने, पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान,
1: विभागको महानिर्देशक कृषिराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि 4 दिन म्याद थप भएको छ।
0: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन, म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसून भित्रिन अझै केही दिन लाग्ने,
2: मनसून नेपालमा भित्रिने औसत मिति जुन 13 हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि,
0: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत, निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो, निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो,
3: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने,
0: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो, फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको वाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ हितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, करछली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानी पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक कृषिराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याद थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याद थप भएको छ, हिजोको मितिदेखि 4 दिन म्याद थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनसेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
5: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वसायाम अर्थात मनसून भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जून 13 अर्थात जेठको 30 नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
2: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थान मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा देखिनेलाई समय लाग्ने देखिएको छ।
5: मनसून भित्रैसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदी नालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
3: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
5: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइन बोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो त्यो, त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
0: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने 1 बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
7: बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
8: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
7: फर्स्ट आउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्टसँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ।
0: नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
13: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नुभएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
8: 2058-57 नै व्यवसायमा थालेको अझै 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो घेरा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो, गर्मी सिजन सुरु भइसकेपछि कसानतिर जाने, चिसो मौसम सुरु भइसकेपछि कसानतिर बेसीमा झर्ने, अनि गर्मी सिजन सुरु भइसकेपछि नातिर चढ्ने, अनि माथि पालाकोटतिर जाने, रानी सैनतिर जाने बर्खाको टाइममा। अब अहिले चाहिँ हाल हामी र पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको। पहिला चाहिँ अब घेरामाथि ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 परिवार रोजगारी भनेर खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु अहिलेसम्म। त
13: बाजुराकै गाउँमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 ग्राहक पसलमा पुग्ने गरेका छन्।
14: ग्राहकहरू दिनमा आजभोलि त 50 जना आइरहेछन् गइरहेछन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ, होइन, संघर्ष गर्नु पर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेको कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेको थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ, आफैदेखि आफै खुसी छु।
13: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी, पिल्चोक र समीकार्तिक क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
15: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसे, नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ। ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेका छु। टिएस मोबाइल ग्यालेरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोर छ। समाजको माग नै हो जस्तो लाग्छ। यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेका छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ। राम्रो छ यो।
13: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
16: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3361 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भए व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक वडामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
13: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, सीआईएन रेडियो, बुढीनन्दा, कोल्टी, बाजुरा।
0: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम गर्न सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
17: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भरि हुन्छन्।
0: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
18: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
17: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर भरि हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ भरि हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
0: सन्तुलित
17: हुनु हुँदैन।
0: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
17: माटो बनाउँदाखेरि मुख्य त्यही हो, हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक मेटल बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू,
0: मित्रजीवहरू,
17: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौ र राम्रो उत्पादन लिन सक्छौ।
0: एग्रोभेटमा
17: यो अहिले गड्डेवाला मल, त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्,
19: यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
17: हो नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
19: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
17: ढुसी धेरै किसिमका हुन्छन्। ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन्, अर्को शत्रु पनि हुन्छन्, होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन्, होइन, ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राईको गार्पा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
19: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
17: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बहि सुक्खा भएको छ, अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमको धानका जातहरू निकालेका छन्, होइन, त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो। हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन्, जसले गर्दाखेरि सुक्खा
19: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त।
17: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर हो, होइन। किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन्, जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन्, अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्। तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन्, उनीहरू विभिन्न सञ्चार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ।
19: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त। त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
17: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड दिनु पर्यो। नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन। जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ। हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस्, होइन, त्यहाँ धेरै प्रायोरिटी दिएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ। तर यहाँ त्यस्तो छैन नि, यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ। अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो, त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको। यहाँलाई मैले भने 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ। यो त ठुलो एरिया भयो, जसले बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ। र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन, यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ।
20: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
21: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्व पक्षका लागि जेल चलान आदेश जारी गरिएको छ। सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ। सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ। मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ। र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ्दछ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबर
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
4: नमस्कार वडाध्यक्षज्यू।
22: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
22: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
22: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलर खापबारी बाँदै सिलाएको त हो। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
23: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
24: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
25: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
26: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
27: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
28: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
29: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
30: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
31: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
30: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
31: हाम्रा सेवाहरू
30: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
31: दाँत खोल्ने, दाँत सफा गर्ने,
30: दाँतको एक्सरे गर्ने,
31: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
30: झिक्न मिल्ने आरपीडी लगाइने,
31: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
30: बाङ्गोटिङ्गो दाँत मिलाइने,
31: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
30: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेल संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
31: सम्पर्क नम्बर 0295906667 र 9842226667।
32: ओहो लु नमस्कार है सर।
33: ओहो लु नमस्कार है सर। नमस्कार,
32: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
33: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
32: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
34: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
32: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
34: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
32: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
34: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
32: डिजाइनर सुमन ठटाल 9861349444
34: र 0295901555।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
3: आयो सबको घर घरमा
5: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
6: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईको आवाज जनताको साथ
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
8: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
10: घरको झ्या ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
8: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520 29 47 98000 900 62
10: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
11: किन र काका
10: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
11: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
10: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
11: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
11: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
11: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
10: सम्पर्क 0291404 र 98040 45 877
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआई को चर्चाबारे परराष्ट्रको मौनता, बेजिङ स्थित नेपाली राजदूत भन्छन्।

देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै। पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: 2048 सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधन मार्फत आमदानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो। 22 दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधन सम्बन्धित तालिम लिन संघर्ष गरिन्। शुरूमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। स्टेशनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भनेपछि सहभागी हुन दिए उनले भनिन्। त्यही तालिमपछि 2052 सालदेखि फलफूल प्रशोधन शुरू गरे। 2056 कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरे। भाड़ाको घरबाट शुरू भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजार योग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। 2066 उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिंगापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग संचालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुर दैनिक लेख्छ कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकमा खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका

0: पात्र फेरिए प्रवृत्ति उस्तै प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर प्रभावित शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको संसदमा सांसदहरू हाजिर गर्ने र टाप कस्ने अर्थात हाटा प्रवृत्ति नयाँ होइन। प्रधानमन्त्री र मन्त्रीहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई व्यवस्था गर्ने परम्परा जस्तै बनिसकेको छ। पुराना राजनीतिक दलहरूको शासन सञ्चालनबाट असन्तुष्ट युवा पुस्ताले गत भदौ 23 र 24 गते विद्रोह गरे। युवा पुस्ताको विद्रोहकै कारण पुराना दलहरूको सत्ता ढल्यो। युवा पुस्ताको विवादकै बलमा फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति आम नागरिकका असीमित आशा छन्। तर आम नागरिकका आशा र विश्वास विपरीत युवा पुस्ता विद्रोहको जगमा बनेको वर्तमान सरकार पनि परम्परागत दल नेतृत्वमा गठन भएका विगतकै सरकारको पदचाप पछ्याउँदै गएको छ। सभामुख बैठक कक्षमा प्रवेश गर्दा मन्त्री नउठेपछि एमालेको आपत्ति उपशीर्षकमा यससँगै खबर छ। विपक्षी दल नेकपा एमाले सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुई मन्त्री नउठेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 खण्ड कमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको स्पष्ट पार्दै भन्नुभयो। अघि बैठक स्थगित गरिसकेपछि बैठक शुरू गर्दै गर्दा सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुईजना मन्त्रीले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनु भएको छ। यसले हामीलाई एकदम चिन्तित र गम्भीर बनाएको छ। यो भिडियो रेकर्ड चेक गरेर रूलिङ गर्न माग गर्दछु। संसदीय समितिको बैठक पनि प्रभावित उपशीर्षकमा यससँगै अर्को खबर। मन्त्रीहरूको व्यवस्थाले फूल हाउस मात्र नभई विषयगत समितिका बैठक पनि प्रभावित हुने गरेका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित हुनुभएको थियो। समितिको बैठकमा उनीहरूको अनुपस्थिति बारे सांसदले प्रश्न उठाएका थिए। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्षविहीन भएको छ। बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराएको भन्दै विरोध। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराइएकोमा असन्तुष्टि जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले दुई तीन दिनभित्र बजेटको सबै पक्षहरूको अध्ययन गर्न नसकिने बताउनु भएको हो। पात्र फेरिए प्रवृत्ति उस्तै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा मंगलबार हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नगएपछि कुनै निर्णय नगरेर बैठक सकियो। समितिमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी सम्बन्धी छलफल थियो। उक्त छलफलमा पूर्वाधार विकास मन्त्री लम्साल नआएपछि बैठकमा निर्णय हुन नसकेको सांसदहरूले बताएका छन्। पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल नआएपछि कुनै विषयमा निर्णय हुन सकेन। मन्त्रीजीहरू संसद मात्रै होइन संसदीय समितिको बैठकमा समेत छाड्नु भएको छ। समिति सदस्य बासुना थापाले भन्नुभयो, सरकारले संसदलाई निरन्तर व्यवस्था गर्दा महत्वपूर्ण निर्णयहरू हुन सकेका छैनन्। यसले बजेटमाथिको छलफल प्रभावित बनेको छ भने नागरिकका प्रश्न मार्ने काम भएको छ। सरकारमा मन्त्रीहरू बजेटको छलफलमा सहभागी नहुने र आफ्नो मन्त्रीका क्षेत्रमा मात्रै बजेट बढ़ी विनियोजन भएको प्रति सत्तापक्षकै सांसद समेत असन्तुष्ट देखिएका छन्। प्रतिनिधि सभा र संसदका विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा सरकारको उपस्थिति भने न्यून देखिएको छ। संसदमा जाँदैनन् मन्त्री, मध्याह राष्ट्रिय दैनिकले खबर लेखेको छ।
0: सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्दै हिमालय टाइम्समै खबर छ। प्रस्तावित निजामती विधेयक मार्फत सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूलाई विदा गर्ने रणनीति लिएको छ। विधेयकको दफा 57 अनुसार 30 वर्ष सेवा अवधि पुगेका वा 55 वर्ष सेवा गरेका कर्मचारीहरू स्वत अवकाशमा जाने व्यवस्था गर्दै सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। यो विधेयक पास भएर ऐन लागू भएको दिनदेखि स्वत अवकाशमा जाने उच्च पदस्थ कर्मचारीहरूको संख्याबारे सरकारले हिसाब किताब निकालेको छ। दश हजार भन्दा बढ़ी कर्मचारीहरू सो व्यवस्था अनुसार अनिवार्य अवकाशमा जानेछन्। असार मसान्तसम्म ऐन आएको खण्डमा 55 जना सचिव स्वतः अवकाशमा जानेछन्। बजेट मार्फत बढ़ाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीहरूलाई पेन्सन मार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारमै ऐन ल्याउन सरकारले तीव्रताका साथ काम गरिरहेको छ। तर ऐन आउन ढिला भएको खण्डमा अध्यादेश ल्याएर भए पनि कर्मचारीहरूलाई विदा गर्ने रणनीतिमा सरकार रहेको स्रोतले जनाएको छ। त्यही अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम भइरहेको बताइएको छ।
1: नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आरजू देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार ईमेल र कुरियर मार्फत देउबा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि ईमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताएका छन्। विभागको महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा नेपाल फर्कन चाहन्छौ, हामी विरूद्ध पक्राउ पुर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नहोस् भनिएको छ। त्यसमा दुवैजनाको हस्ताक्षर पनि छ। ती अधिकारीले भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ। हामी निर्दोष छौं, अनुसन्धानमा सघाउन तयार छौं, देश छाडेर भागेका छैनौं, उपचारमा छौं, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भनेर आग्रह गरिएको छ।
0: नागरिक दैनिकमा प्रतिनिधि शुल्क 5,000, आवास खर्च पनि प्रतिनिधिकै, रासोपा महाधिवेशन शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै बेहोर्नुपर्ने जनाइएको छ। रासोपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवासको व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्छ। हामीले होटल व्यवसायीसँग समन्वय गरेर 1,000 देखि 3,500 रूपियाँसम्मका कोठाको दर तय गरेका छौं, गौतमले भने। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधि मध्ये करिब 40% होटल बुक गरिसकेका छन्। जिल्ला र प्रदेश तहको प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न भएपछि करिब 3,500 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ। रासोपाले वड़ा र नगर तहको अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म 64 जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनौट गरिसकेको छ।
1: यस वर्षको मनसून नेपालभित्र आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसून नेपालभित्र आनाकानी गर्दै सीमा पार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसून आइपुगेको देखिएको छ। मनसूनभित्र नै मिति जून 13 घर्किएर जून 17 लागेको छ, तर पनि मनसून नेपालभित्र नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। यो खबर गोर्खापत्रले छापेको छ।
0: स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजनाको उत्पादन बन्द शीर्षकमा अभियान दैनिक खबर लेख्छ। पान हिमालय इनर्जी लिमिटेड अन्तर्गत संचालित 3 जलविद्युत आयोजनाको उत्पादन स्थानीयको अवरोधले गर्दा 2 दिनदेखि ठप्प भएको छ। कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने आफूहरूलाई प्रतिकृता 100 रूपैयाँमै शेयर दिनुपर्ने माग राख्दै आयोजना अवरूद्ध गरेका हुन्। रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पिके गाउँपालिका स्थानीयले गरेको अवरोधले 29.4 मेगावटको लिखु ए 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको हो।
1: सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढ़ाउँदै लगे पनि उच्च शिक्षाको बजेट भनी घटाउन सकेको छैन। पाँच वर्ष यताको बजेट प्रवृत्ति हेर्दा उच्च शिक्षामा अध्ययन अनुसन्धान तथा शैक्षिक सुधारका लागि कुल 1% हाराहारीमा मात्र बजेट विनियोजन हुँदै आएको छ। यसले उच्च शिक्षाको शैक्षिक गुणस्तर सुधार र अनुसन्धानको क्षेत्रमा काम गर्न चुनौती थपेको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले बताउनुभएको छ। नागरिक दैनिकले खबर छापेको छ।